0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 6 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 26 गते शुक्रबार, जुलाई 10 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: राष्ट्रपतिद्वारा चार अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण, संविधान संशोधन बहस पत्र कार्यदलमाथि दलहरूको विमति, प्रधानमन्त्री सहित 13,500 बढ़ीले बुझाए सम्पत्ति विवरण।
1: वर्षामा डेंगी संक्रमणको जोखिम बढ़दै 6 महिनामा 2 जनाको मृत्यु, साउनदेखि 3 महिना डेंगू सचेतना अभियान सञ्चालन हुने, आत्मदाह प्रयास गरेका गणेश नेपालीको थप उपचारका लागि दिल्ली पठाइने, उपचार खर्च भने सरकारले बेहोर्ने।
0: संसदमा सांसदको संख्या कम हुँदा भूमिका कमजोर, महत्वपूर्ण विषय पनि ओझेलमा पर्ने गरेको सांसदहरूको गुनासो, सरकारको गोदाममा मल किसान भने रित्तै, बकेउता रकम नपाएपछि उखु किसानले आन्दोलन गर्दै।
1: भेनेजुएला भूकम्पपछिको राहत र उद्धारका लागि राष्ट्रसंघद्वारा 30 करोड़ डलर सहयोगको अपील, यूले बालबालिकालाई सामाजिक सञ्जाल पहुँचमा कड़ा नियन्त्रण गर्ने, चीनमा एक जुत्ता कारखानामा आग लागि हुँदा 28 जनाको मृत्यु।
0: र मोरक्कोलाई हराउँदै फिफा विश्वकपको सेमी फाइनलमा फ्रान्सको प्रवेश, आज राति स्पेन र बेल्जियम खेल्दै गोल्डेन बुटका लागि 4 खेलाड़ी बीच कड़ा प्रतिस्पर्धा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा बर्खामा डेंगी संक्रमणको जोखिम बढ़दै गरेको प्रसंग।
1: डेंगी भाइरसको संक्रमणबाट 6 महिनामा 2 जनाको मृत्यु भएको पुष्टि भएको छ। एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरी यता देशभर 1200 भन्दा बढ़ीमा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये धेरैले अस्पतालमा उपचार गराएका छन्। साउनदेखि असोजसम्म डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। महाशाखाका अनुसार सरकारले साउनदेखि 3 महिनासम्म देशव्यापी डेंगी सचेतना अभियान सञ्चालन गर्ने पनि जनाएको छ। साउन भदौ र असोज महिनाभर डेंगीबाट बस्ने उपायबारे सर्वसाधारणलाई सचेत गराउने मन्त्रालयले जनाएको हो। बर्खायाममा पानी जम्दा डेंगी सार्ने लामखुट्टेको संख्या बढ़ने भएकाले अभियान सञ्चालन गर्न लागि महाशाखाको भनाइ छ। अभियान अन्तर्गत लामखुट्टेका लार्वा खोजी गरी नष्ट गर्ने, टोल टोल र विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ। यसैबीच त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ। हालवीर अस्पतालमा उपचाररत नेपालीलाई थप विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजाने तयारी भएको समेत प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री सुदन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिले गैराती वीर अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गर्नुभएको थियो। त्यसपछि उहाँलाई भारत लैजान आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी तत्काल पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाएको र उपचार खर्चका कारण कुनै समस्या हुन नदिने समेत जनाइएको छ। घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान जारी राखेको छ भने सरकारले घाइतेको उपचार, सुरक्षा र आवश्यक सहयोगमा कुनै पनि कमी हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेको छ।
0: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख विपक्षी दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै वहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन कार्य दलले बनाएको बहस पत्रको साक्षी आफ्नो दल नबन्ने बताउनुभयो।
4: संविधानको बारेमा तर अब सरकारले त त्यो सुविधा त्यो छुट त हुँदैन किन त भन्दाखेरि सरकारले यो संविधान प्रति शपथ ग्रहण गरेको चाहिँ सरकार गठन भएको हुन्छ संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारी सरकारको हुन्छ तर अब सरकारले सबै धारा दफा गरेको छन्।
3: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा लोसपा जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
5: हाम्रो मुख्य डर र चिन्ता एकदम स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै चरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
3: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेस केन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले मधेसका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
6: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो, अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकटमा पुगेका छौँ र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भने जस्तो हामीलाई लागेको पनि छैन। यसै
3: संविधान संशोधन बहस पत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहस पत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
7: जेएनजीको जुन चाहिँ माग थियो तीनटा कुरा सुशासन नेपो बेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो, अब त्यसलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वासमा लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ। होइन भने जेएनजीको जुन माग हो यत्रो आन्दोलन भयो त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ, सरकारले पनि दलहरूलाई ट्रस्टमा लिन पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो, दस वर्ष भइसक्यो, दस वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
3: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित चारवटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा 113(2) बमोजिम गैराती विधेयकहरू प्रमाणीकरण गरिएको हो। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद, दोस्रो संशोधन सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन सरकारी सहकारी पहिलो संशोधन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक 2083 रहेका छन्। चारवटै विधेयक हिजो संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। प्रमाणीकरणसँगै ती विधेयक अब कानूनका रूपमा कार्यान्वयनको बाटो खुल्नेछ। यता सरकारले जारी गरेका 8 अध्यादेश मध्ये शुरूबाटै राजनैतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल गरिएको थियो। ती अध्यादेश बिहिबारदेखि निष्क्रिय भएका छन् जसमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय बनेका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईजेन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर,
8: दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन कि।
1: सरकारको गोदाममा मल किसान भने रित्तै बक्यौता रकम नपाएपछि उखु किसानले आन्दोलन गर्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
1: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोपाइटर मधुमाया जीजी, पढे हैन प्रोपाइटर भनेछु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
1: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधानमन्त्री सहित 13,660 छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण सम्बन्धीको खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। लाभको पदमा रहेका सार्वजनिक पदाधिकारीहरूको अस्वाभाविक आर्थिक आर्जनबारे छानबिनका लागि गठित सम्पत्ति छानबिन आयोगमा 13,660 जनाले सम्पत्ति विवरण बुझाएका छन्। त्यस्तै गैर कानूनी सम्पत्तिबारे 1500 उजुरी परेका छन् भने आयोगका अनुसार पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधान सेनापतिदेखि कर्मचारीसम्मले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगले 31 वैशाखमा गोठापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर छानबिनको दायरामा पर्ने प्रकृतिका पदाधिकारी उल्लेख गरी 1 महिनाभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण दाखिला गर्न ताकेता गरेको थियो। विद्यार्थीलाई सैन्य तालिम दिने विधेयक संसदमा शीर्षकमा अर्को खबर छ भने मिटर ब्याजे पीड़ित फेरि काठमाडौँ मार्चमा पुराना सम्झौता कार्यान्वयन गर्न माग शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 14 वर्षदेखि रोकिएको हेटौडा ढल्केबर प्रसारण लाइनको हट्यो अवरोध शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। त्यस्तै एडीबीले बढ़ायो नेपालको आर्थिक वृद्धि दरको अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एमालेमा रूपान्तरण र पुनर्संरचना बहस सर्वेक्षणमा 87.6% मत नेतृत्व फेर्ने पक्षमा शीर्षकमा अर्को खबर प्रकाशित छ। एमालेको रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान 2082 मत सर्वेक्षणमा 87.6% मत वर्तमान नेतृत्व परिवर्तनको पक्षमा देखिएको छ। हिजो महासचिव शंकर पोखरेललाई अभियानका तर्फबाट बुझाएको सर्वेक्षण प्रतिवेदनले यस्तो मत देखाएको हो। सर्वेक्षणमा सहभागी मध्ये 10.5% मात्रै हालकै नेतृत्व ठिक भएको प्रतिक्रिया दिएका छन् भने 1.9% सहभागी तटस्थ बसेका छन्। सर्वेक्षण प्रतिवेदनमा भाग लिइनेको संख्या भने खुलाइएको छैन। त्यस्तै सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सड़कदेखि सदनसम्म विरोध शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा कर्मचारीलाई अनुशासनमा कस्तै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसका लागि नयाँ आचार संहिता पनि लागू गरिएको छ। त्यस्तै भित्रपृष्ठमा बुढेसकालमा पढ़ाएको भोक मेर्दै लालबहादुर 69 वर्षमा क्याम्पस भर्ना शीर्षकमा गोर्खाको खबर प्रकाशित छ।
0: कान्तिपुरको अर्थपृष्ठमा निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको भेट, नीतिगत सुधार र व्यवहारिक समस्या समाधान गर्ने प्रतिबद्धता शीर्षकमा यज्ञ बन्जारेले काठमाण्डुबाट लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो निर्माण व्यवसायीसँग भेट गर्नुभएको छ। समयमा आयोजना सम्पन्न गर्न, व्यवहारिक समस्या र नीतिगत सुधार गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको खबरमा उल्लेख रहेको छ। बंगलादेश हुँदै नेपाल छिर्ने प्रयासमा स्टार लिंक, नीतिगत गाँठो कायमै शीर्षकमा अर्को खबर छ। नेपाल भूटान जस्ता भूपरिवेष्टित देशका लागि बंगलादेश अब सैटेलाइट इन्टरनेटको मुख्य ट्रान्जिट हब बन्ने अनुमान रहेको खबर रहेको छ। यो खबर सजना बरालले काठमाण्डुबाट लेख्नु भएको हो। बंगलादेशले अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको सैटेलाइट इन्टरनेट सेवा प्रदायक स्टार लिंकलाई दक्षिण एसियाली देशमा ब्यान्डविथ निर्यात गर्न औपचारिक अनुमति दिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्रपृष्ठमा सरकारले दिन सकेन मल, आफै ल्याउँदा पक्राउ पर्छन् किसान शीर्षकमा अर्को खबर छापिएको छ। यसपालि रौतहटका किसानका अनुसार पर्याप्त मल नआएको भन्दै सहकारी पन्छिने गरेका छन्। किसान दिनहौ सहकारी धाएर रित्तै फर्किन बाध्य छन्। समयमै मल हाल्न पाएन भने उत्पादन घट्ने चिन्ता उनीहरूमा छ। आफ्नै देशका सहकारीमा मलको दाना पाइँदैन, भारतबाट ल्याउन खोज्दा पनि पाइँदैन। विजयपुरका किसान सहदेव चौधरीले भन्नुभयो, भारतमा मल बिक्रीमा कडाई गरेको सुनेर साथीहरू भारत गएका छैनन्। गोदाममा मल भए पनि किसानले पाएनन्। अर्को खबर पनि छ, खबरमा पर्साको बहुदर माई एकका चन्द्रिका प्रसाद शाह हिजो वीरगंज स्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयमा यूरिया मल खोज्दै पुग्नु भएको थियो। उहाँले 6 बिघा मध्ये 3 बिघामा रोपाई गरिसक्नु भएको छ। रोपिएको खेतमा यूरिया छर्नुपर्ने बेला भए पनि मल नपाउँदा बाली बिग्रिने चिन्तामा उहाँ रहनु भएको खबरमा उल्लेख रहेको छ। त्यसै गोर्खा पत्रको भित्री पृष्ठमा भौतिक प्रगति आधा भन्दा कम शीर्षकमा हरिप्रसाद कोइरालाले उर्लाबारी झापाबाट लेख्नु भएको खबर छ। विस्तार भइरहेको महेन्द्र राजमार्गको काकडभित्ता लौकही सड़क खण्डको ठेक्का अवधि 2083 साल माघ 18 गते सकिँदैछ। हालसम्म भौतिक प्रगति भन्ने आधा भन्दा कम रहेको खबरमा उल्लेख रहेको छ। यस्तै अनुदानमा कृषि उपकरण शीर्षकमा बरहा क्षेत्रबाट लेखिएको खबर पनि रहेको छ भने रासायनिक मलको चरम अभाव को विषय गोर्खापत्रले पनि समेटेको छ। धान खेतीका लागि 73,000 टन डीएपी आवश्यक छ तर मल भने पाइएको छैन, मलको चरम अभाव रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी गोर्खा पत्रकै अधिकांश योजना कार्यान्वयन चरणमा शीर्षकमा अर्को खबर रहेको छ भने भारतीय पर्यटकको नेपाल मोह शीर्षकमा काठमाण्डुबाट मीनराज भण्डारीले लेख्नु भएको खबर समेत छापिएको छ। गण्डकीको बाझो जग्गामा गाजा खेती गर्न सकिने कुरा खबरमा रहेको छ। भित्री पृष्ठमा किसानलाई उत्पादनमा आधारित प्रोत्साहन दिन तयारी रहेको खबर पनि उल्लेख रहेको छ। यो खबर लमजुङको हो। लमजुङ बेसी शहर नगरपालिकाले उत्कृष्ट उत्पादन गरेका 13 किसानलाई प्रोत्साहन अनुदान वितरण गरेको छ। उत्पादनमा हात, अनुदानमा सात कार्यक्रम अन्तर्गत बाली उत्पादनतर्फ 6 र मह उत्पादनतर्फ 7 गरी 13 किसानलाई प्रोत्साहन रकम दिइएको हो। सबैभन्दा बढ़ी बाली उत्पादनतर्फ वडा नम्बर 11 किसान सीताराम

0: यहाँ प्रोत्साहन अनुदान प्राप्त गर्नुभएको छ। अवैध टहरा हटाउन निर्देशन शीर्षकमा अर्को खबर छ। यसुलीकोटको खबर हो। गोर्खा नगरपालिका 11-12 किलो बजारमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका टहरा 7 दिनभित्र हटाउन निर्देशन दिइएको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा लागू औषध कारोबार राष्ट्रिय चुनौती बन्दै सहकार्यमा मात्रै नियन्त्रण सम्भव शीर्षकमा खबर छापिएको छ। यो खबर कृष्ण किसी र गोविन्द केसीले लेख्नु भएको हो। नेपालमा लागू औषधको प्रयोग ओसार पसार र कारोबार पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीको रूपमा देखा परेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा नेपाली वस्तु निर्यातमा बेला बेलामा भारतको किन झमेला शीर्षकमा खबर छापिएको छ। काठमाडौँ वैदेशिक व्यापारमा सबैभन्दा धेरै हिस्सा उगट्ने भारतसँग नेपालको निर्यात व्यापारमा बेला बेला समस्या देखिने गरेको छ। नेपालको कुल आयात र निर्यात व्यापार दुवैमा भारतीय हिस्सा दुई तिहाई भन्दा धेरै छ। आयात भन्दा निर्यातको अंश झनै ठूलो छ। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएर पनि भारतले नेपाली वस्तु निर्यातमा समय समयमा गैर भन्सार अवरोध सिर्जना गराएर समस्या निम्त्याउँदै आएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 3,800 नागेपछि संयुक्त राष्ट्रसंघले राहत तथा पुनर्स्थापनाका लागि तत्काल 30 करोड़ अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको छ। भूकम्पका कारण लाखौं नागरिक प्रभावित भएका छन् भने हजारौं अझै बेपत्ता र घरबार विहीन अवस्थामा रहेका छन्। युरोपियन संघ युएले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कड़ा नियन्त्रण गर्ने दिशामा महत्वपूर्ण कदम चाल्ने तयारी गरेको छ। अर्को साता सार्वजनिक हुने विज्ञ समूहको प्रतिवेदनले नाबालिकको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने

0: सहित शीर्ष स्थानमा छन्। फ्रान्सका किलियन एम्बापे र नर्वेका एर्लिङ हालान्डले समान सात सात गोल गरेका छन् भने इंल्याण्डका ह्यारी केनको नाममा छ गोल रहेको छ। गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाड़ीलाई दिइन्छ। गोल बराबर भए असिष्टको संख्या हेरिन्छ। गोल र असिष्ट दुवै बराबर भए कम समयमा मैदानमा खेलेको खेलाड़ी विजेता बन्नेछ।
1: थोरै संख्यामा प्रतिनिधित्व गर्ने दलको संसदमा भूमिका कमजोर भन्दा महत्वपूर्ण विषय ओझेलमा सांसदको अनुभव र सिकाई कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: ताजा खबरमा अब संसदमा अंकगणितले पार्ने प्रभावको कुरा। संसदमा थोरै संख्यामा प्रतिनिधित्व गर्ने दलहरूको भूमिका कमजोर भन्दा कतिपय महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेका छन्। सत्तापक्षले पेलेर नै लाग्ने प्रवृत्तिले पनि थोरै संख्यामा सांसद हुने दलको भूमिका कमजोर देखिने गरेका छन्। तर सांसदहरूले आफ्नो भूमिका र विषयवस्तुलाई महत्वपूर्ण रूपमा उठाउँदा प्रभावकारी हुने कतिपय सांसदको भनाइ छ। हामीले कर्णाली प्रदेश सांसद सन्तोषी शाहीसँग कुराकानी गरेका छौं।
5: दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन कि त्यो संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन् किन सुनाइ भएन मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेको त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त
6: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरा भयो है अथवा पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव
5: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो सानो कुराहरू जस्तो कि अब खाने यस्तै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ सरकारले गर्नुपर्छ हामीले भवन मात्रै खडा गरेर भएन विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ कि अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ कि त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ कि डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिँदा हुन्छ त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
6: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटायो यसपालि
5: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौं त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
6: भनेपछि अब सरकारले छोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
5: त्यो पैसा चाहिँ नि बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त उहाँले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले
6: छोरीको नाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ, कुन कुन क्षेत्रमा फाइदा हुन्छ, ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ, यसलाई निरन्तर गर्नुपर्छ
5: भने यस्तो छ नि त, छोरी हामीले भन्छ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ, अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कपी किन्न नपाएको अवस्थामा छ, शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ।
1: साथी लील प्रकाश सनले कर्णाली प्रदेश सांसद सन्तोषी साईसँग गरेको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: राष्ट्रपतिद्वारा 4 अध्यादेश प्रतिस्थापन, विधेयक प्रमाणीकरण, संविधान संशोधन बहस पत्र, कार्यदलमाथि दलहरूको विमति, पूर्व प्रधानमन्त्री सहित 13,500 बढ़ीले बुझाए सम्पत्ति विवरण।
1: वर्षामा डेंगी संक्रमणको जोखिम बढ़दै 6 महिनामा 2 जनाको मृत्यु, साउनदेखि 3 महिना डेंगू सचेतना अभियान संचालन हुने, आत्मदाह प्रयास गरेका गणेश नेपालीको शव उपचारका लागि दिल्ली पठाइने, थप उपचारका लागि दिल्ली पठाइने, उपचार खर्च भने सरकारले बेहोर्ने।
0: संसदमा सांसदको संख्या कम हुँदा भूमिका कमजोर, महत्वपूर्ण विषय पनि ओझेलमा पर्ने गरेको सांसदहरूको गुनासो, सरकारको गोदाममा मल, किसान भने रित्तै, बकेउता रकम नपाएपछि उखु किसानले आन्दोलन गर्दै।
1: भेनेजुएला भूकम्पपछिको राहत र उद्धारका लागि राष्ट्रसंघद्वारा 30 करोड़ डलर सहयोगको अपील, युले बालबालिकालाई सामाजिक सञ्जाल पहुँचमा कड़ा नियन्त्रण गर्ने, चीनमा एक जुत्ता कारखानामा आग लागि हुँदा 28 जनाको मृत्यु,
0: र मोरक्कोलाई हराउँदै फिफा विश्वकपको सेमी फाइनलमा फ्रान्सको प्रवेश, आज राति स्पेन र बेल्जियम खेल्दै, गोल्डेन बुटका लागि 4 खेलाड़ीबीच कड़ा प्रतिस्पर्धा।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले कर्नर किक शीर्षकमा लेख बनाउनु भएको कार्टुन लिएका छौं। यो कार्टुनले व्यङ्ग्य गर्न खोजेको छ अहिलेको संविधान संशोधन कार्यदल बहसले, कार्यदलले बहस पत्र तयार गर्दाखेरि दलहरूको विमतिको प्रसंगलाई जोड्न खोजिएको छ। यति बेला बहस पत्र निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र राप्रपा मात्रै छन् भने अन्य दलले बहस पत्रमा सहभागी नहुने भन्दै त्यहाँबाट बाहिरिसकेका छन् र त्यही विषयलाई व्यङ्ग्य गर्न खोजिएको जस्तो देखिन्छ। यहाँ बहसपत्र निर्माणकर्ता जस्ता देखिने एकजना व्यक्ति छन्, पछाडि संविधान संशोधन बहसपत्र लेखिएको छ, माथि उनले फोनमा कुरा गर्दै गरेको जस्तो देखाइएको छ, माथि यस्तो लेखिएको छ, प्रम ब्रो एउटा चर्खा लोटा के छ पठाइदिनु पर्यो, सुन्ने कोही भएनन्।
0: प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
7: रेडियो धादिङ 106 मेगाहर्ज।
8: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरूङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
9: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
8: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
9: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, युनि चिलाउने,
8: आन खस्ने समस्या भएमा,
9: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
8: पाठेघरको मुखको क्यान्सरको जाँच,
9: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
8: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाई भएमा,
9: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
8: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
9: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि, फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
10: सुबड अवसर सुबड अवसर, नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ, सम्पर्क मोबाइल नम्बर 9841063240। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
11: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
12: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
11: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
12: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
13: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
14: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
11: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
15: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र, भरपर्दो सुनचानी पसल भेटिएको
11: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
15: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
16: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर, अनि तपाईँ?
13: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचाँदी पसल धादिङ बेसी पुच्छार बजार।
11: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222660।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो दार्जिलिङ 106 मेगाहर्जको साथै इन्टरनेट अनलाइनको www.radiodarjiling.org मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म वेकको नमस्कार। खबरको सुरुमा मुख्य

0: शर्मा होल्डिंग संघको स्थापना गर्ने निर्णय। ठाकरेमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा 401 जनाले स्वास्थ्य सेवा लिए। शेयर बजार हिजो पनि घट्यो। र गणेश नेपालीको उपचार खर्च सरकारले उपलब्ध गराउने, भारत लैजाने तयारी। अब पूरा खबर। धादिङ जिल्लाका 21 स्थानलाई विपदको उच्च जोखिम क्षेत्र र 18 स्थानलाई होल्डिङ सेन्टरको रूपमा पहिचान गरेको छ। मनसून सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा बाढ़ी पहिरो तथा सड़क अवरोधको जोखिम बढ़ेको भन्दै जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जोखिमको क्षेत्र पहिचान गरेको हो। समितिको बैठकले गजरी गाउँपालिका अन्तर्गत 40 परिवारभीर पोखरे खोला बिहानी पम्प हिलटप सात किला र महादेवेशी गल्छी गाउँपालिका अन्तर्गत चिरावदी पुल महेश दोवान सिम बजार र खेस्टे खोला धनिवेशी नगरपालिका अन्तर्गत खानी खोला तिरतिरे धारा ठूलो खोला र बहुने डाँडा तथा बेनघाट रोरङ गाउँपालिका अन्तर्गत तिक्राङखानी सलाङघाट र कृष्णभीर लगायतका स्थानलाई पहिरो तथा सड़क अवरूद्धको उच्च जोखिम क्षेत्रको रूपमा सूचीकृत गरेको हो। राजमार्ग अवरूद्ध भई यात्रु अलपत्र पर्ने अवस्था हुन नदिन जिल्लाका विभिन्न स्थानमा 18 होल्डिङ सेन्टर सञ्चालन गरिने निर्णय पनि बैठकले गरेको छ। खाडी खोला महादेवेशी सोप्याङ खोला सिमले मछेडी खोला गल्छी बैरिनी गलौदी चाम्बा सिनौती बजार मलेको बजार लगायतका स्थानमा होल्डिङ सेन्टर स्थापना गरिनेछ। यस्ता केन्द्रमा यात्रु तथा स्थानीय नागरिकलाई सुरक्षित रूपमा राख्ने, आवश्यक परे राहत तथा प्राथमिक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने समितिले जनाएको छ। होल्डिङ सेन्टरको सुरक्षा व्यवस्थापन सुरक्षा निकायले गर्नेछन् भने स्थानीय सरकारले व्यवस्थापकीय सहयोग गर्नेछन्। बैठकले मनसून अवधिभर सबै स्थानीय तह सरकारी कार्यालय विकास आयोजना तथा सेवा प्रदायक निकायलाई आवश्यक जनशक्ति उपकरण र स्रोत साधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। साथै विपदको समयमा विद्युत खानेपानी संचार स्वास्थ्य तथा यातायात लगायतका आवश्यक सेवा निरन्तर संचालन हुने व्यवस्था मिलाउने निर्णय गरिएको छ। त्यसै गरी स्थानीय व्यवसायलाई खाद्यान्न इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन आवश्यक तयारी गर्न आग्रह गरिएको छ। बैठकले धादिङ बेसी धुवाकोट हुँदै नेत्रावती दब्जुङ गाउँपालिका जोड्ने सड़कका विभिन्न खण्ड पहिरो कारण क्षतिग्रस्त भएकाले मर्मसम्हारको लागि स्थानीय पूर्वाधार विकास कार्यालय हेटौडासँग अनुरोध गर्ने निर्णय गरेको छ। साथै वर्षा र हावाहुरीका कारण ढल्ने विद्युत पोल तथा अवरूद्ध हुने प्रसारण लाइनको तत्काल मर्मत गरी विद्युत आपूर्ति नियमित बनाउन नेपाल विद्युत प्राधिकरणलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ। बाल विकास कार्यक्रम नेपालको आयोजनामा धादिङको थाके गाउँपालिका वडा नम्बर 2 सिमले स्थित महाकाली माध्यमिक विद्यालयको प्रांगणमा एक दिने निशुल्क आँखा दन्त तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा थाके गाउँपालिका 1, 2 र 11 स्थानीय बासिन्दासहित विद्यालयका शिक्षक विद्यार्थी लगायतले निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए। बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन भएको शिविरमा 74 जनाले जनरल फिजिसियन सेवा, 198 जनाले दन्त परीक्षण तथा 127 जनाले आँखा परीक्षण गराएका थिए। यसरी कुल 401 जनाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका आयोजकले जनाएको छ। दन्त सेवा डाक्टर सोनी कर्ण र डाक्टर नारेशा यादवको नेतृत्वमा नोजोमियल एण्ड डेन्टल कुपनडोलको चिकित्सक टोलीले प्रदान गरेको थियो। त्यस्तै गरी माट्रिका आई सेन्टर बानेश्वरका प्राविधिक टोलीले आँखा परीक्षण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराएको थियो। शिविरको अवलोकन थाक्रे गाउँपालिका वडा नम्बर 2 कार्यवाहक वडा अध्यक्ष बुद्धिमान तामाङ, वडा सदस्य सूर्य सर्वाई, बाल विकास कार्यक्रम नेपालका उपाध्यक्ष सानु काजियाले मगर, महादेवेशी इन्चार्ज कमलाले मगर लगायतले गर्नुभएको थियो। आयोजकका अनुसार स्थानीय शुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, रोगको समयमै पहिचान गर्न तथा आवश्यक उपचारमा सहयोग पुर्याउने विश्वास दिएको छ। शेयर बजार हिजो पनि दोहोर अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से हिजो 19.67 अंकले घटेर 2601.92 बिन्दुमा झरेको छ। हिजो सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.36% ओह्रालो लागेको छ। हिजो 229 कम्पनीको शेयर घटेकोमा 42 बढ़ेको छ। यस्तै 6 कम्पनीको शेयर भने घटबड भएको छैन। हिजो ब्याङ्क अफ काठमाडौँको डिभेन्चर 8.66% घटेको छ। समग्रमा बजार घटेको दिन उपकार लघु वित्तको शेयर 12.68% बढ़ेको छ। हिजो नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। 84.82 अर्ब करोड़को कारोबार भएकोमा हिजो 361 कम्पनी का 87,51,000 की ताशियर 4,61 करोड़ रूपया में किनबेच भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेक को साथ में
2: श्रीगम सीमेंट क्वालिटी को मामला में नो कम्प्रोमाइज भन्दै शिर ठाड़ो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि हिजो भएको घटनामा परि गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सबै उपचार खर्च सरकारले उपलब्ध गराउने भएको छ। वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्सलाई जाने तयारी गरिएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र गराउन गृहमन्त्री सुदन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू हिजो वीर अस्पताल पुग्नु भएको थियो। उनीहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारका प्रगतिको बारेमा प्रत्यक्ष जानकारी लिएका थिए। चिकित्सक संघको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढ़ाइएको हो। 25 वर्षीय नेपालीले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाएका थिए। देशका धेरै ठाउँमा गैराती हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा बागमती र लुम्बिनी प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा, मधेस प्रदेशका साथै कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़का थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। साथै मध्य प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा समेत ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यान आकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो। आयोगको अनुगमन अनुसार वैकल्पिक व्यवस्था नमिलाई पर्याप्त खाना नदी र आवश्यक अभिभावकत्व नदी सुकुम्बासीलाई हटाइएको पाइएको छ। यस्तो कार्यले आवास सम्बन्धी ऐन, संविधान र नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्डहरूको उल्लंघन भएको आयोगले जनाएको छ। यसअघि पनि आयोगले पटक पटक सिफारिश र पत्रचार गरे पनि सम्बोधन नभएको बताउँदै सरकारलाई सुकुम्बासीको मानवाधिकार जोखिममा नपार्न र उनीहरूको सम्मानजनक व्यवस्थापन गर्न पुनः निर्देशन दिएको छ।

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा हिजो माइतीघरमा प्रदर्शन भएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन्। सरकारले वैशाख महिनामा काठमाडौँका नदी किनारका सुकुम्बासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो। अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानी समेत दिन बन्द गरेपछि विरोध भइरहेको छ। यो विषय केही दिनदेखि संसदमा लगातार उठिरहेको छ।

राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण माइग्रेशन गर्न लागि एकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने विभागले जनाएको छ।

साबिक विजेता फ्रान्स फिफा विश्वकप 2026 को सेमी फाइनल में प्रवेश गरेको छ। अमेरिका को बोस्टन स्टेडियम में आज बिहान संपन्न पहिलो क्वार्टर फाइनल में फ्रांस ने अफ्रिकी देश मोरक्को 2-0 ले पराजित गर्दै अंतिम चार में स्थान सुरक्षित गरेको हो। फ्रांस को जीत में कप्तान किलियन एम्बाप्पे र उस्मान डेम्बेले एक एक गोल करे। खेल को शुरूआतम गोल करने अवसर पाए एम्बाप्पे पेनाल्टी में चुकेका थिए। पहिलो हाफ को 28 मिनट में मोरक्को को नौसैर मजराउले पेनाल्टी क्षेत्र भित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टी को अवसर पाएको थियो, तर एम्बाप्पेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बुनले उत्कृष्ट बचाव गर्दै टोलीलाई तत्काल संकटबाट जोगाएका थिए। दोस्रो हाफमा भने फ्रान्सले खेलमा पूर्ण नियन्त्रण जमाए। खेलको 60 मिनटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको 5 मिनटपछि अर्थात 65 मिनटमा उस्मान डेम्बेले अर्को गोल थप्दै फ्रान्सको अग्रता 2-0 पुगेको हो। त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको बलियो रक्षा पंक्ति र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन सकिन। निर्धारित समयसम्म थप गोल हुन नसकेपछि फ्रान्स सहज जितसहित सेमी फाइनलमा पुग्यो। यस जितसँगै सन् 2018 विश्व विजेता तथा सावेक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको दोस्रो क्वार्टर फाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित मोरक्को यस पटकको विश्वकप यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ। हामी खबर अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। धादिङका 21 स्थान विपदको उच्च जोखिम क्षेत्र, 18 स्थानमा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय। ठाकेमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा 401 जनाले लिए स्वास्थ्य सेवा, शेयर बजार हिजो पनि घट्यो। गणेश नेपाली उपचार खर्च सरकारले उपलब्ध गराउने, भारत लैजाने तयारी। यसको साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म बिदा हुन्छु। नमस्कार।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको सात बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: आजको कविता, आजको कविता,
3: आजको कविता,
4: आजको कविता।
0: नमस्कार, म बलराम दाहाल, कविताको शीर्षक कविता।
5: हेर्छिन् स्वागतका नभव्य चुचुरा, मात्रै पुराना कुरा, आद्यो पान्त नयाँ नपात मुजुरा, जीवन्तका आँकुरा, के देखिन् कि त गद्य पद्य झगडा, हेरेर को को भुले, केमा व्यस्त थिए उता तर यता, धेरै जवानी फुले, लाग्यो दुःख रुँदै रुँदै अघि बढिन्, फरकेर खै हेरिनन्, टाढासम्म पिछा गरे तर उसै फरके कतै देखिनन्, गुन्जिन्थ्यो पथमा अपूर्व लयको, संगीत झङ्कारको, लागिन खै कुन छन्दको रस लिँदै बाटो अलङ्कारको, तिम्रो प्रीत छ आप बेल तुलसी, ऐसे लुका पातमा, के मध्यान्न बिहान साँझ जहिल्यै जिस्क्याउँ छेउ रातमा, हे चाञ्चल्य नवीनता मधुरता, सौन्दर्य कि सम्पदा, आयौ च्याप समाप्त खोज्छु कविता, फुत्केर भाग्छौ सदा, तिम्रा छन्द छचल्किँदै छमछमे, नाच्दै बगेका दिन, आयौ फ्याक्त परन्तु बास नबसी, जाँदा दुखे थियो मन, कस्तो भाव भरौ म आज कविता, लेख्ने थिए कञ्चन, कस्तो मार्ग हिँडाउँदा अति खुसी हुन्थ्यौ तिमी जानिन, हाल्दै छाँदा छुटे बनेर छरा, फर्किन्न कहिल्यै अब, तिम्रा भाव सजाउने मुटुहरू गाँठो परे हुन्न अब, खोज्यौ आज उदारता सरलता, लालित्य गम्भीरता, के देख्यौ रमणीयता निपुणता, के छन् कला सभ्यता, तिम्रा भावुकता तथा गहनता, जनयोग्यता दक्षता, न्यानो कोमलता तथा सफलता, छन् दिव्यता भव्यता, हेर्यो भाव अखण्डता नकटुता, सम्बन्ध आत्मीयता, कस्तो आज विचित्र लेख्नु कविता, नागेर स्वाधीनता, कस्तो आज विचित्र लेख्नु कविता, नाघेर स्वाधीनता।
0: धन्यवाद।
2: आजको कविता,
3: आजको कविता,

0: सुबी सु इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबी सु इंटरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिसा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिसा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङवेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङवेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्नी सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।

0: California Extreme Energy Drink.
1: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
2: खाना बनाउनु अघि,
1: खाना खानु अघि,
2: साना बालबालिकालाई खाना खुवाउनु अघि,
1: चर्पी गएर आएपछि,
2: फोहोर कुरा छोएपछि
1: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
2: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
3: सेनेटरी सामान
4: अधिकारी सप्लायर्स,
3: बजर पेन्ट
4: अधिकारी सप्लायर्स,
3: धारा फिटिङ
4: अधिकारी सप्लायर्स,
3: टाइल मार्बल
4: अधिकारी सप्लायर्स।
5: ए दाई, के को नाराबाजी हो दाई?
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
5: के हो लौ न त हामीलाई नि भनिदिनु न।
2: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
5: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
2: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
6: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, किब बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन।

0: के पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार मायाले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल

0: बिक्री गरिन्छ नि।
1: हस् बाबा।
2: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 97140131429।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जा पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलान स्ट्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार। सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छँदै छ नि।
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छँदै छ नि।
5: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ श्रीमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
1: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
2: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै। प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हिँड्दा हिँड्दै ठेस लाग्छ कहिले, खाँदै गरेको गाँस अल्झिन्छ कहिले, फुलले पनि काँडाले जस्तै घोचिदिन्छ अनि जुनले फुलिदिन्छ कहिले। जीवन यात्राको हरेक कठिन बाटो पार गर्न कहाँ सजिलो छ र, तर ओठमा उदारो हाँसो देखाएर भए पनि खुसी भएको अभिनय गर्नु नै जीवन रहेछ।
1: होइन बुढा, सागर पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त, आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
2: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
1: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
2: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
1: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841 71 79 70 र 9860 22 26।

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हनीमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: भाउजू झोक्राएर बसिराख्नु भएको छ त के भयो?
2: जुन माइती बाट ल्याएको भैँसी ब्याएपछि दुध खाउला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैवले पनि दिएन बाबु मलाई त।
1: दैवला श्रापदै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जिर्न हुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्।
0: सुरक्षित भविष्यका निम्ति पशुधन बीमा
3: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
5: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
4: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
5: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
4: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
5: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाथा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
4: भिडियो एक्सरे सेवा,
5: इको सेवा हरेक दिन बिहान र बेलुका,
4: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
5: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
6: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।
8: गोर्खा चौतारी म्युजिक प्रस्तुत गर्दछ।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: सेनेटरी सामान
2: अधिकारी सप्लायर्स,
1: बजर पेन्ट
2: अधिकारी सप्लायर्स,
1: धारा फिटिङ
2: अधिकारी सप्लायर्स,
1: टाइल मार्बल
2: अधिकारी सप्लायर्स।
3: ए दाई, के को नाराबाजी हो दाई?
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
3: के हो लौ न त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: हो र दाई? ल त्यसो भए म पनि उतैतिर लागे।
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
5: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, किव बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105-21-4038, मोबाइल नम्बर 98-40-39-46-56।
6: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा।
9: सम्पर्क मोबाइल 97-41-031-429।
10: घरै घरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
11: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
10: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
11: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
12: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
12: फोन नम्बर 0105-23-63, मोबाइल नम्बर 98-41-26-33-83।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: 71 79 70 र 98 60 22 26 60।
1: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
2: त्रिमूर्ति छ नि छ नि,
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
2: त्रिमूर्ति छँदै छ नि,
1: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
2: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 41 0 63 130 र 98 13 180 307।

0: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटी को मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटी को मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: भाउजू झोक्राएर बसिराख्नु भएको छ त के भयो?
2: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौंला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैबले पनि दिएन बाबु मलाई त।
1: दैबलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्।
0: सुरक्षित भविष्यका निम्ति पशुधन बीमा
3: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: समय सँगै बग्दै रहन्छ।
1: रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
5: थाइराइड रोग,
6: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
5: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
6: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
5: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 9852121153 र 9843-78-43-22।
7: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 9841-0063-249 र 9843-40-3323।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: रेडियोधारिङ 100 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodharing.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म वेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। धादिङका एकै स्थान विपदको उच्च जोखिम क्षेत्र, 18 स्थानमा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय। ठाकरेमा सञ्चालन भए पनि शुल्क स्वास्थ्य शिविरमा 401 जनाले स्वास्थ्य सेवा लिए, शेयर बजार हिजो पनि घट्यो। र गणेश नेपालीको उपचार खर्च सरकारले उपलब्ध गराउने, भारतलाई जाने तयारी। धादिङ जिल्लाका 21 स्थानलाई विपदको उच्च जोखिम क्षेत्र र 18 स्थानलाई होल्डिङ सेन्टरको रूपमा पहिचान गरेको छ। मनसून सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा बाढ़ी पहिरो तथा सड़क अवरोधको जोखिम बढ़ेको भन्दै जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जोखिमको क्षेत्र पहिचान गरेको हो। समितिको बैठकले गजुरी गाउँपालिका अन्तर्गत 40 परिवार भीर, पोखरे खोला, बिहानी पम्प, हिलटप, सात किला र महादेवेशी, गल्छी गाउँपालिका अन्तर्गत चिरावती पुल, महेश दोवान, सिम बजार र खेष्टे खोला, धनिवेशी नगरपालिका अन्तर्गत खानी खोला, तिरतिरे धारा, ठूलो खोला र बहुने डाँडा तथा बेनीघाट, रोना गाउँपालिका अन्तर्गत तिक्राङ खानी, सलाङघाट र कृष्णभेर लगायत स्थानलाई पहिरो तथा सड़क अवरूद्धको उच्च जोखिम क्षेत्रको रूपमा सूचीकृत गरेको हो। राजमार्ग अवरूद्ध भई यात्रु अलपत्र पर्ने अवस्था हुन नदिन जिल्लाका विभिन्न स्थानमा 18 होल्डिङ सेन्टर सञ्चालन गरिने निर्णय पनि बैठकले गरेको छ। खानी खोला, महादेवेशी, सोप्याङ खोला, सिमले, मछेडी खोला, गल्छी बैरिनी, गलाउँदी, चाम्बा, सिनौती बजार, मलेको बजार लगायतका स्थानमा होल्डिङ सेन्टर स्थापना गरिनेछ। यस्ता केन्द्रमा यात्रु तथा स्थानीय नागरिकलाई सुरक्षित रूपमा राख्ने, आवश्यक परे राहत तथा प्राथमिक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने समितिले जनाएको छ। होल्डिङ सेन्टरको सुरक्षा व्यवस्थापन सुरक्षा निकायले गर्नेछन् भने स्थानीय सरकारले व्यवस्थापकीय सहयोग गर्नेछन्। बैठकले मनसून अवधिभर सबै स्थानीय तह, सरकारी कार्यालय, विकास आयोजना तथा सेवा प्रदायक निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत साधन तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। साथै विपदको समयमा विद्युत, खानेपानी, संचार, स्वास्थ्य तथा यातायात लगायतका आवश्यक सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय गरिएको छ। त्यसै गरी स्थानीय व्यवसायलाई खाद्यान्न, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन आवश्यक तयारी गर्न आग्रह गरिएको छ। बैठकले धादिङ बेसी धुवाकोट हुँदै नेत्रावती दबरङ गाउँपालिका जोड्ने सड़क र विभिन्न खण्ड पहिरो कारण क्षतिग्रस्त भएकाले मर्म सम्भारको लागि स्थानीय पूर्वाधार विकास कार्यालय हेटौडासँग अनुरोध गर्ने निर्णय गरेको छ। साथै वर्षा र हावाहुरीका कारण ढल्ने विद्युत पोल तथा अवरूद्ध हुने प्रसारण लाइनको तत्काल मर्मत गरी विद्युत आपूर्ति नियमित बनाउन नेपाल विद्युत प्राधिकरणलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ। बाल विकास कार्यक्रम नेपालको आयोजनामा धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर 2 सिंहले स्थित महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने निशुल्क आँखा, दन्त तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा थाँक्रे गाउँपालिका 1, 2 र 11 स्थानीय बासिन्दा सहित विद्यालयका शिक्षक, विद्यार्थी लगायतले निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए। बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन भएको शिविरमा 74 जनाले जनरल फिजिसियन सेवा, 198 जनाले दन्त परीक्षण तथा 127 जनाले आँखा परीक्षण गराएका थिए। यसरी कुल 401 जनाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका आयोजकले जनाएको छ। दन्त सेवा डाक्टर सोनी कर्ण र डाक्टर मारिसा यादवको नेतृत्वमा नोजोमी ओरल एण्ड डेन्टल कुपनडोलको चिकित्सक टोलीले प्रदान गरेको थियो। त्यस्तै गरी माट्रिका आई सेन्टर बानेश्वरका प्राविधिक टोलीले आँखा परीक्षण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराएको थियो। शिविरको अवलोकन थाँक्रे गाउँपालिका वडा नम्बर 2 का कार्यवाहक वडा अध्यक्ष बुद्धिमान तामाङ, वडा सदस्य सूर्यसा राई, बाल विकास कार्यक्रम नेपालका उपाध्यक्ष सानु काजी आले मगर, महादेवी सिंह इन्चार्ज कमलाले मगर लगायतले गर्नुभएको थियो। आयोजकका अनुसार स्थानीय शुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, रोगको समयमै पहिचान गर्न तथा आवश्यक उपचारमा सहयोग पुर्याउने विश्वास लिएको छ। शेयर बजार हिजो पनि दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से हिजो 19.67 अंकले घटेर 2601.92 बिन्दुमा झरेको छ। हिजो सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.36% ओह्रालो लागेको छ। हिजो 229 कम्पनीको शेयर घटेकोमा 42 बढ़ेको छ। यस्तै 6 कम्पनीको शेयर भने घटबड़ भएको छैन। हिजो बैंक अफ काठमाडौँको डिभेन्चर 8.66% घटेको छ। समग्रमा बजार घटेको दिन उपकार लघु वित्तको शेयर 12.68% बढ़ेको छ। हिजो नेप्से सँगै कारोबार रकम पनि घटेको छ। 84.82 करोड़को कारोबार भएकोमा हिजो 361 कम्पनीका 87,51,000 किता शेयर 4.61 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: अब ब्रेकको साथमा
2: शुभम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
4: किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 MHz।
0: विश्रामपछि अब बाँकी खबर। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि हिजो भएको घटनामा परिगम्भीर रूपमा जलन भएका गणेश नेपालीको सबै उपचार खर्च सरकारले उपलब्ध गराउने भएको छ। वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्सलाई जाने तयारी गरिएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र गराउन गृहमन्त्री सुदन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू हिजो वीर अस्पताल पुग्नु भएको थियो। उनीहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारका प्रगतिको बारेमा प्रत्यक्ष जानकारी लिएका थिए। चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढ़ाइएको हो। 25 वर्षीय नेपालीले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाएका थिए। देशका धेरै ठाउँमा गैराती हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा बागमती र लुम्बिनी प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा, मध्य प्रदेशका साथै कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़का थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। साथै मध्य प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा समेत ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो। आयोगको अनुगमन अनुसार वैकल्पिक व्यवस्था नमिलाई पर्याप्त खाना नदी र आवश्यक अभिभावकत्व नदी सुकुम्बासीलाई हटाइएको पाइएको छ। यस्तो कार्यले आवास सम्बन्धी ऐन, संविधान र नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्डहरूको उल्लंघन भएको आयोगले जनाएको छ। यसअघि पनि आयोगले पटक पटक सिफारिश र पत्रचार गरे पनि सम्बोधन नभएको बताउँदै सरकारलाई सुकुम्बासीको मानवाधिकार जोखिममा नपार्न र उनीहरूको सम्मानजनक व्यवस्थापन गर्न पुनः निर्देशन दिएको छ। सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा हिजो माइतीघरमा प्रदर्शन भएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन्। सरकारले वैशाख महिनामा काठमाडौँका नदी किनारका सुकुम्बासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो। अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानी समेत दिन बन्द गरेपछि विरोध भइरहेको छ। यो विषय केही दिनदेखि संसदमा लगातार उठिरहेको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण माइग्रेशन गर्न लागि एकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर हाल सञ्चालनमा रहेको प्रणाली

राहदानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने विभागले जनाएको छ। सर्वाधिक विजेता फ्रान्स फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न पहिलो क्वार्टर फाइनलमा फ्रान्सले अफ्रिकी देश मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जीतमा कप्तान किलियन एम्बाप्पे र उस्मान डेम्बेलेले एक एक गोल गरे। खेलको शुरूआतमै गोल गर्ने अवसर पाए पनि एम्बाप्पे पेनाल्टीमा चुकेका थिए। पहिलो हाफको 28 मिनटमा मोरक्को नौसैर मजराउवीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो, तर एम्बाप्पेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बुनले उत्कृष्ट बचाव गर्दै टोलीलाई तत्काल संकटबाट जोगाएका थिए। दोस्रो हाफमा भने फ्रान्सले खेलमा पूर्ण नियन्त्रण जमाए। खेलको 60 मिनटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको 5 मिनटपछि अर्थात 65 मिनटमा उस्मान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको अग्रता 2-0 पुगेको हो। त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको बलियो रक्षा पंक्ति र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन सकेन। निर्धारित समयसम्म थप गोल हुन नसकेपछि फ्रान्स सहज जीतसहित सेमी फाइनलमा पुग्यो। यस जीतसँगै सन् 2018 विश्व विजेता तथा सावेक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको दोस्रो क्वार्टर फाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित मोरक्कोको यसपटकको विश्वकप यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धादिङका 21 स्थान विपदको उच्च जोखिम क्षेत्र, 18 स्थानमा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय। ठाकरेमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा 401 जनाले लिए स्वास्थ्य सेवा, शेयर बजार हिजो पनि घट्यो। गणेश नेपालीको उपचार खर्च सरकारले उपलब्ध गराउने, भारत लैजाने तयारी। यसका साथै अहिलेलाई खबर यति नै। साँझ 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टरेज, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी, डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398913713100। शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको

0: पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: यस स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार दे प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोर्नी उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङबेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङबेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ।
1: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम।
0: त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
1: औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

0: California. Extreme energy drink.
1: Sanitary Saman.
2: Adhikari Surplus.
1: Bajar Friends.
2: Adhikari Surplus.
1: Dhara Fitting.
2: Adhikari Surplus.
1: Tile Marble.
2: Adhikari Surplus.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्याम पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840394656
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: चप्पल किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटम

0: श्रीकृष्ण सप्लायर्समा जानुस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
1: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
1: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841।
3: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
4: सुन जस्तो चिज जा पाए त्यही बनाउने कुरा पनि भएन। खै र भर पर्दो सुनचारी पसल भेटिएको
3: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
4: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
5: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ नि?
6: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
3: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
7: बाचायो गाह्रो नि पाउनलाई सारो, कसै गर्छ पुरा शीर्षकै नै ठाडो नगाउँको।
8: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
3: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सेनेटरी सामान
5: अधिकारी सप्लायर्स,
4: बोजो पेन्ट
5: अधिकारी सप्लायर्स,
4: धारा फिटिङ
5: अधिकारी सप्लायर्स,
4: टाइल मार्बल
5: अधिकारी सप्लायर्स।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-7

0: 38 मोबाइल नम्बर 9840946456।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: मैले पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 010-5363-68 मोबाइल नम्बर 9841-2633-83
9: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
9: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बिसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउन त त्यसो भए
11: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
9: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841-7179-70 र 9860-2226-60
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन।
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131807।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन। यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्जा,
2: हेरिरहेको छु त मामा।
1: के देखौ त भान्जा?
2: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
1: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङबासी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङबेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0-10-52-0-97, 97-5-10-97-778।

0: me a extreme energy drink.
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ दिसीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने,
0: आल खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
0: पाठे घरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाई भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: शुभलाभ पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविधाको इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार दे प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङवेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङवेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीत बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ

0: स्ट्रेट पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरूषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, निलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813383100।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: हानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जीओ
1: सेनेटरी सामान
2: अधिकारी सबर
1: बजर टेंट
2: अधिकारी सबर
1: धारा फिटिंग
2: अधिकारी सबर
1: टाइल मार्बल
2: अधिकारी सबर
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भनिदिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्याम्प पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार मायाले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मिति धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 01053368 मोबाइल नम्बर 98146273283
9: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भर पर्दो सुनचारी पसल भेटिएको
9: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
9: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98141789070 र 98602260
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन।
0: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिस्कने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखौ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
2: मामा? भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-97, 97-5107-78।
6: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Patagonia. Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: एनिमल रिलायंस लाइफ इंश्योरेंस खुले राज्यों
1: भाउजू झोक्राहरू बसिराख्नु भएको छ त के भयो
2: झन् माइती बाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु अझ त्यति मात्र हो र बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन दैवले पनि दिएन बाबु मलाई त
1: दैवलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू बेलैमा पशु बिमा गर्नु पर्थ्यो यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात् प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ तपाईँले 20% मात्र तिरे पुग्छ त्यसैले भाउजू भैँसी त मर्यो जिर्नु हुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्
0: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
3: FAO नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: यस शुभलाभ

0: जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ तीन धादिङ बेसी पुसार बजार प्रहरी बीच अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-249 र 98-43-40-3123।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर्फ

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
2: के तपाईको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
2: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
2: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
2: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813871300। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
2: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
3: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छाडसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङबेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ।
1: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ।
0: त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
1: औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।

0: Livonia. Extreme energy drink.
1: Secretary Saman.
2: Adhikari Sogat.
1: Bajor Friends.
2: Adhikari Sogat.
1: Dhara Fitting.
2: Adhikari Sogat.
1: Kyle Marvel.
2: Adhikari Sogat.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाथप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-438 मोबाइल नम्बर 98-40-39-46-56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बस्ती पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मिति धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 01052368 मोबाइल नम्बर 98142633
9: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
9: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलान अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर अनि तपाईँ
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकलादेवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
9: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98141779070 र 98602226

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
3: रैथाने बाली जोगाउ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: क्याफ एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सेनेटरी सामान
5: अधिकारी सबस,
4: बजर पेन्ट
5: अधिकारी सबस,
4: धारा फिटिङ
5: अधिकारी सबस,
4: टाइल मार्बल
5: अधिकारी सबस।
6: ए दाई, के को नारा बाजे हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको हो बहिनी।
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी, सम्पर्क फोन नम्बर 010-521-438, मोबाइल नम्बर 98-40-39-46-56।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्री कृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग

0: धादिंग बेसी धादिंग प्रोफाइटर नवीन कुमार श्रेष्ठ
1: फोन नंबर 0905236368 मोबाइल नंबर 9841426383
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
3: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बिसीमा रहेको सलाम स्ट्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त
3: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
4: हामी त लाग्यौँ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँ
5: हजुर हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङबेसी पुच्छार बजार
2: प्रोपाइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: वे सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
1: त्रिमूर्ति छँदै छैन
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
1: त्रिमूर्ति छँदै छैन
0: या आफूलाई समस्या परिरहेको छ ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98410363130 र 98131803007

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्जा,
2: हेरिरहेको छु त मामा।
1: के देखौ त भान्जा?
2: प्रतीक कम्प्युटर सेन्टर। यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
1: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन। धादिङ बेसी बिज बजारको प्रतीक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
3: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि साँझै झुक्क। फोन नम्बर 0-10-52-0-977, 97-5-10-97-778।

0: sip on ya. Extreme energy drink.
1: होइन ये बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, युनि चिलाउने,
0: आन खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
0: पाठे घरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाई भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू

0: दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
1: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी 20 बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुविस्तो इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5212-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टरेज, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 98-43-33-38-98, 98-13-83-71-00।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राज्यों
1: सेनेटरी सामान
2: अधिकारी सप्लायर्स
1: बजट प्रिंट्स
2: अधिकारी सप्लायर्स
1: धारा फिटिंग
2: अधिकारी सप्लायर्स
1: टाइल मार्बल
2: अधिकारी सप्लायर्स
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-4656
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रेडियो धादिङ 100.9 मेगाहर्जका साथै इन्टरनेट अनलाइन को www.radiodhading.org मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म वेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। उत्तरी धादिङमा अविरल वर्षासँगै आएको बाढ़ीले दुईजना बेपत्ता। मनसूनको समयमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर भएर लाग्नुपर्ने सांसद श्रेष्ठको सरकारलाई ध्यानाकर्षण। खनियावासको ल्याक्चे कुण्डमा साउन 1 गते छैठौं पौड़ी प्रतियोगिता हुने। शेयर बजार शुक्रबार पनि घट्यो। र गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन। अब पूरा खबर। उत्तरी धादिङको रुबीभाली गाउँपालिका वडा नम्बर 4, 5 र 6 को बीच बाटो बग्ने आँखू खोलामा आएको भीषण बाढ़ीले दुईजना श्रमिक बेपत्ता भएका छन्। बिहिबार राति परेको अविरल वर्षापछि आएको बाढ़ीको कारण गोरक्ष हाइड्रो पावर नजिक खोला तर्ने क्रममा ती दुईजना श्रमिक बगाएका हुन्। बेपत्ता हुनेमा सोही हाइड्रो पावरमा काम गर्ने डडेल धुराका रमेश बहादुर पाण्डे र रौतहटका नवीन हुसेन मन्सुरी बेपत्ता भएका हुन्। घटनापछि स्थानीयवासी सुरक्षाकर्मी तथा सम्बन्धित निकायले खोजी तथा उद्धार कार्य तीव्र पारेको छ। यस्तै धादिङ निर्वाचन क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद बोधनारायण श्रेष्ठले घटनाको विषयमा सरकारलाई ध्यानाकर्षण गराउनु भएको छ। आज शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद श्रेष्ठले घटनाको विषयमा जानकारी गराउनु भएको हो। बेपत्ता मजदूरको तीव्र खोजी गर्न र मनसूनको समयमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो।
1: दुखद घटना धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर 2 रुबी भ्यालीबाट प्राप्त भएको छ। आज गए राति स्थानीय खोलामा आएको बाढ़ीले रुबी भ्याली गाउँपालिका स्थित गोरक्षे हाइड्रो पावरमा कार्यरत दुईजना मजदूरहरू डडेलधुराका रमेश बहादुर पाण्डे र रौतहटका नवीन हुसेन मन्सुरीलाई बेपत्ता बनाएको छ र उहाँको स्थानीय सरकारबाट खोजी कार्य भइराखेको छ र म यो सन्दर्भमा स्थानीय सरकारलाई अझ स्थानीय प्रशासनलाई अझ प्रभावकारी रूपमा खोजी कार्य अगाडि बढाउन अनुरोध गर्दै विशेष गरिकन यो कामदारको सुरक्षाको व्यवस्था, उहाँहरूको बिमाको व्यवस्था र उहाँ

0: गर्नुभन्दा अगाडि कार्य सम्झौता गर्ने व्यवस्था गर्ने काम चाहिँ सबै हाइड्रो पावरहरू अथवा निर्माण कम्पनीहरूले गर्नुपर्ने आवश्यकता देखिएको छ, यो धेरैले गरेको छैन र त्यस्तै उहाँहरूको पारिश्रमिक पनि समयमा भुक्तानी हुने गरेको छैन। यो समस्याहरू धेरै हाइड्रो पावरबाट हामीले छलफल गर्दा कामदारहरूबाट आएको गुनासोहरू थिए, यसलाई समाधान गर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु। त्यस्तै विपदको समय आएको हुनाले देशभरि यस्ता खालका घटनाहरू हुन सक्छन्, यो दुःखद घटनाहरू नहोस् त्यसको विपदको तयारी पूर्व तयारी राम्रोसँग गर्नको लागि म सरकार समक्ष हार्दिक आग्रह पनि गर्न चाहन्छु।
1: धादिङको खनियावास गाउँपालिका वडा नम्बर निरन्तरको वर्षा कारण नदी तथा खोला नालामा पानीको बहाव अत्याधिक बढ़ेकाले अनावश्यक रूपमा खोला वा नदी तर्ने प्रयास नगर्न तथा अत्याधिक सतर्कता अपनाउन स्थानीय तहले सबैमा अनुरोध समेत गरेको छ। उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नम्बर 3 खोरी स्थित ऐतिहासिक तथा पर्यटकीय ल्याक्चे कुण्डमा यही साउन 1 गते छैटौं संस्करणको पौडी प्रतियोगिता आयोजना हुने भएको छ। ल्याक्चे कुण्ड संरक्षण समाज खनियावास 3 खोरीको आयोजनामा हरेक वर्ष चाहिँ यस वर्ष पनि कुण्डको संरक्षण प्रचार प्रसार तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि आयोजकले जनाएको छ। प्रतियोगितामा महिला र पुरूषतर्फ विभिन्न उमेर समूहका प्रतिस्पर्धीहरू सहभागी हुनेछन्। प्रतियोगितामा स्थानीय युवा युवतीसँगै विभिन्न स्थानबाट आउने प्रतियोगी र आन्तरिक पर्यटकको समेत उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ। स्थानीयका अनुसार ल्याक्चे कुण्ड अत्यन्तै पुरानो तथा ऐतिहासिक जलाशय हो। स्थानीय जनविश्वास अनुसार यो कुण्ड संसारको सृष्टिसँगै अस्तित्वमा आएको मानिन्छ। किम्वदन्ती अनुसार विगतमा कुण्ड निकै गहिरो थियो तर माथिल्लो भागबाट ठूलो पहिरो खसेपछि यसको धेरै भाग पुरिएको विश्वास गरिन्छ। ल्याक्चे वा लक्ष्य नामको एउटा लहरामा फल्ने फलको नामबाट नै यस कुण्डको नाम ल्याक्चे कुण्ड रहन गएको हुन सक्ने स्थानीयहरूको भनाइ छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से शुक्रबार 1.13 अंकले घटेर 2600.78 बिन्दुमा झरेको छ। शुक्रबार लगानी उत्पादन तथा प्रशोधन माइक्रो फाइनान्स म्युचुअल फण्ड निजी जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। शुक्रबार 135 कम्पनीको शेयर घटेकोमा 120 बढ़ेको छ। यस्तै 19 कम्पनीको शेयर घटबड भएको छैन। भगवती हाइड्रो पावर एनआईबीएल स्टेबल फण्डको शेयर 7.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 10.66% बढ़ेको छ। शुक्रबार नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। बिहिबार 4.61 अर्ब करोड़को कारोबार भएकोमा शुक्रबार 367 कम्पनीका 1.06 करोड़ किता शेयर 6.86 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2.5 महिना यताकै धेरै हो। यसअघि गएको वैशाख 9 गते 7.81 अर्ब करोड़ रूपियाँको शेयर किनबेच भएको थियो। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
2: अब ब्रेकको साथमा
3: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
4: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 MHz।
1: विश्रामपछि अब बाँकी खबर। सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायक महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरूङले प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरूङले 5 सदस्यीय छानबिन समिति गठन गरेको बताउनुभयो। उहाँको अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरूङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। बिहिबार जलनपछि वीर अस्पताल पुर्याइएका मुगुको सोरू गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय नेपालीको शुक्रबार बिहान उपचारको क्रममा ज्यान गएको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनु पर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत सभापति थापाले यसलाई एक नागरिकको जीवन एउटा परिवारको असह्य पीड़ा र हाम्रो मानवीय संवेदनासँग जोड़िएको विषय रहेको उल्लेख गर्नु भएको छ। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोड़िएको गम्भीर विषय हो, उहाँले लेख्नु भएको छ। थापाले आम युवाले भोग्नु परेको निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावनाबारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ। बिहिबार जलनबाट घाइते भएका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। विपन्न समुदायलाई लक्षित गरी लागू भएको जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म 38,938 आवास हस्तान्तरण भएको सरकारले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादेले यो जानकारी गराउनु भएको हो। उहाँको अनुसार अहिले 8,359 आवास निर्माणाधीन अवस्थामा रहेका छन्। उहाँले अहिलेसम्म 55,970 आवास स्वीकृत भएको बताउनुभयो। मन्त्री बादीका अनुसार प्रदेशगत रूपमा कोशीमा 5,416 आवास हस्तान्तरण भए 657 निर्माणाधीन रहेका छन्। मधेसमा 15,534 आवास हस्तान्तरण भई 5,248 निर्माणाधीन रहेका छन्। बागमतीमा 2076 आवास हस्तान्तरण भई 147 निर्माणाधीन रहेका छन्। गण्डकीमा 2021 आवास हस्तान्तरण हुँदा 159 निर्माणाधीन। लुम्बिनीमा 6,522 आवास हस्तान्तरण हुँदा 5,037 निर्माणाधीन। कर्णालीमा 4,344 आवास हस्तान्तरण हुँदा 1,134 निर्माणाधीन तथा सुदूरपश्चिममा 3,018 आवास हस्तान्तरण हुँदा 446 निर्माणाधीन रहेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपा एमाले र रापरपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा बिहिबार आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र ज्यान गुमाएका युवाको विषयमा शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गरेका छन्। नेकपाका सांसद पार्वती विक वर्षमान पुन लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनु भयो। त्यस्तै यो घटनामा राज्य किन मुखदर्शक बनेर बसेको छ भन्ने कांग्रेसले प्रश्न गरेको छ। कांग्रेसकी सांसद वासुना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनु भयो। त्यस्तै एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। प्रतिनिधि सभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले ले लिने ट्राफिक जरिमाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै रापरपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ। सरकारले दक्षिण पूर्वका कम्बोडिया म्यानमार लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 नेपालीको उद्धार गरेको जनाएको छ। परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार भएको जानकारी दिनुभयो। दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधिभन्दा धेरै बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडिया सरकारले 602 जनाको शुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताउनुभयो। आर्थिक कूटनीतिलाई सघन रूपमा सञ्चालन गर्न आर्थिक वर्ष 2081-82 भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, बेल्जियम, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स, यूएई गरी 10 र यो वर्ष बाँकी 10 गरी अहिले 20 देशका लागि छुट्टा छुट्टै रणनीति तयार पारेको उहाँको भनाइ छ। मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालय र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको पनि जनाएको छ। राहदानी सेवालाई समय सापेक्ष, भरपर्दो र प्रविधि मैत्री बनाउन तथा नागरिकलाई सहजै सेवा उपलब्ध गराउन सरकारले राहदानी ऐन 2076 पहिलो संशोधनको विधेयक सर्वसाधारणको राय प्रतिक्रियाका लागि वेबसाइटमा राखेको छ भने राय परामर्श एवं सहमतिका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेश गरेको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। उत्तरी धादिङमा अविरल वर्षासँगै आएको बाढ़ीले दुईजना बेपत्ता। मनसूनको समयमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर भएर लाग्नुपर्ने सांसद श्रेष्ठको माग। ल्याक्चेकुण्डमा साउन एक गते छैटौं पौडी प्रतियोगिता हुँदै सेयर बजार शुक्रबार पनि घट्यो। र गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन। दक्षिण पूर्वका देशबाट 836 जना नेपालीको उद्धार। यसको साथै अहिलेलाई खबर यति नै। बेलुकी 38 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
6: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
5: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
6: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
7: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
7: फोन नम्बर 0105363, मोबाइल नम्बर 98 41 26 33 83।
8: चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
9: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको।
8: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
9: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउन त त्यसो भए।
10: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
11: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
8: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 60।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदैछ नि,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदैछ नि,
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131807।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: अनिवार्य लाइन्स लाइफ इन्स्योरेन्स खुले रजियो
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: कहाँ छ ट्राफिकले लगाएको त्यसमा व्हील लक लगाएको छ नगर प्रहरीले लगाएको छ।
1: दक्षिण पूर्वी एसियाका स्क्याम सेन्टरबाट 836 नेपालीको उद्धार कम्बोडियाबाट सबैभन्दा धेरै फर्काइए असार 29 राहदानीका लागि जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
2: राहदानीको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ।
1: दाङमा सिकल सेलका बिरामी बढ़दै 650 जनामा पुष्टि नयाँ नियमावली लागू भएसँगै अब विद्यालय खोल्ने अनुमति दिने अधिकार स्थानीय तहलाई जनता आवास कार्यक्रम मार्फत करिब 39,000 घर हस्तान्तरण 8,000 भन्दा बढ़ी निर्माणाधीन
3: हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणाधीन अवस्थामा चाहिँ 8,350 रहेको छ।
1: र नेपाल भारत ए टोली बीच 3 खेलको T20 श्रृंखला हुँदै
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: लगातार आत्मदाहका घटनाले समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। हिजो गणेश नेपालीको आत्मदाहपछि आज मृत्यु भयो भने आज फेरि अर्को एक व्यक्तिले यस्तै प्रयास गरेका छन्। यी घटनाले नागरिकका पीड़ा निराशा र गुनासालाई समयमै सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको देखाउँछ। दोषारोपण भन्दा पनि माथि उठेर यस्ता अवस्था दोहोरिन नदिन राज्य समाज र सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आत्मदाहको प्रयासपछि गम्भीर घाइते हुनुभएका मुगुको सोरू गाउँपालिका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएपछि सदनदेखि सड़कसँग सरकारको विरोध भएको छ। जिल्ला प्रहरी परिषद

0: काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि आज उहाँको निधन भएको हो। नेपालीको शरीरको करिब 55% भाग आगोले जलेको थियो। विशेष गरी अनुहार र श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेकाले उहाँको अवस्था शुरूदेखि नै अत्यन्त संवेदनशील रहेको चिकित्सकहरूले बताएका थिए। नेपालीको मृत्युले उपचारको सीमाभन्दा बाहिर गएर सरकारी उद्धार प्रणाली, संकट व्यवस्थापन र स्वास्थ्य पूर्वाधार बारे गम्भीर प्रश्न उठाइएको छ। बिरामीलाई स्वयंमै उच्च स्तरीय उपचार केन्द्रमा पुर्याउने व्यवस्था, तीन तहका सरकार बीचको समन्वय र आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारिता बारे व्यापक बहस शुरू भएको हो। यस विषयमा सरकारले आफूले सक्दो प्रयास गरेको दावी समेत गरेको छ भने विपक्षी दलहरूले उद्धार प्रक्रिया र सरकारी समन्वय बारे प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले भने
1: भदौ 23 र 24 गते वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ।
2: नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमतसाथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो? या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्मान्य सभामुख महोदय, यही दृष्टिकोण आज छ कि?
0: नेपालीको मृत्युबारे प्रतिनिधि सभामा उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले घनिष्ठलाई उपचार सक्दो प्रयास गरेको दावी गर्दै आफूले सदन र नेपाली जनतालाई झूट बोल्न नसक्ने बताउनुभयो।
3: हामीलाई थाहा छ हाम्रो पीड़ा हामीले कसरी यो फेस पार गर्यौं भनेर। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
0: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनैतिक मुद्दा नबनाउन विपक्षी दललाई आग्रह समेत गर्नुभएको छ। संसदमा बोल्दै गृहमन्त्रीले काठमाडौँ महानगरपालिकामा सवारी साधनमा व्हील लक लगाइएको घटनाबारे पनि टिप्पणी गर्नुभएको थियो। यसैबीच सरकारले आत्मदाह गरेको घटनाको तथ्य सत्य पत्ता लगाउन गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्री गुरूङले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित 3 जना नगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ। तीमध्ये 2 जना महिला र 1 जना पुरूष नगर प्रहरी रहेका छन्। त्यसअघि नेपालीको मृत्युबारे राजनैतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही र पीड़ित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीड़ाप्रति पर्याप्त संवेदनशील नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढ़ी केन्द्रित भएको आरोप लगाउनुभयो। राईले यातायात नियम उल्लंघनमा जरिवाना बढ़ाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
4: होइन, राज्यलाई तपाईँको संलग्न बनाउनको लागि हामीले राजस्व सङ्कलनको लागि तपाईँको त्यसलाई मात्रै डाइरेक्ट ट्याक्सले मात्रै तपाईँ गर्ने कुरा होइन, त्यसका दायरहरू फरक फरक नसक्छ। हाम्रो पूर्वाधार कस्तो छ त, हामी त्यो अनुसारको तपाईँको हामीले नीति नियम बनाउनु पर्ने हो। जुन प्रस्तावित कुरा आएको छ यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन, कसैलाई पनि फाइदा पुर्याउँदैन। त्यसले झन् तपाईँको निमुखा साथीहरूलाई, विपन्न नागरिकहरूलाई त्यसले झन् तपाईँको असर गर्ने गर्छ।
0: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। यसैबीच सर्लाहीको गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन्। मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ। उहाँलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरले जनाएको हो। राहदानी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब घट्ने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
5: नेपाली नागरिकलाई सहज सरल र प्रभावकारी राजनीति सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजनीति विभाग प्रतिबद्ध रहेका छन्। राजनीतिको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ। सोको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ। तत्पश्चात केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राजनीति सेवा सहज नियमित र सुचारू रहने अपेक्षा गरिएको छ। यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्।
0: प्रवक्ता छेत्रीले प्रणाली परिवर्तनको शुरूआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नयाँ व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको छ। प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिएको छ। साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहजीकरण गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो। विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता भावेले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
6: कर्णाली प्रदेशमा हस्तान्तरण भएको आवास संख्या 4,344 रहेको छ भने निर्माणधीन अवस्थामा 1,134 रहेको छ र सुदूरपश्चिममा 3,018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणधीन अवस्थामा चाहिँ 8,350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराउन चाहन्छु।
0: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा 3 खेलको T20 श्रृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यानका अनुसार श्रृंखला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सिरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाड़ीले उच्च स्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्यानले जनाएको हो।
7: सन्तोष गन्धर्व एल्निनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम,
8: यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता 3-4 कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ। कि
7: हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्ट सँगै अन्य सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
10: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षक द्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधार में व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा संपन्न विज्ञान कंप्यूटर र होटल मैनेजमेंट लैब अतिरिक्त क्रियाकलाप द्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रीय परीक्षा बोर्ड में उत्कृष्ट नतीजा हासिल गर्न सफल
11: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352 5224-353
14: सबैका लागि दृष्टि सबैका लागि दृष्टि

0: कम्तीमा 30 दिन अघि संचालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ। अनुमति प्राप्त विद्यालयले संचालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ। त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दुकुश हिमालय क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम बढ़ेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिँदा नदीको बहाव बढ़ने र जोखिम थप बढ़न सक्ने विज्ञको भनाइ छ। हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने विषयमा हामीले त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौं।
1: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइ भने आधा बुझाइ हुन्छ। पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढ़ी आउन सक्छ। त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढ़ी आउन सक्ने सम्भावना रहन्छ। किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त। र त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै गइरहेछ भने त्यो चाहिँ हिम नदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
2: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन
1: सक्छ? पसिना हामीले थाहा नै होइन, मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो भने पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ। अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिलेकाहीँ त हिम नदी ठ्याक्कै पक्रेर एकैचोटि आउने चिज अझ पक्रेर मात्रै आउँदा त्यो ठुलो हुँदैन, त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ, कसैको कन्ट्रोलमा पनि रहँदैन। त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो।
2: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर।
1: हजुर, यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो। सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो। अब उपाय नै छैन, नगरी नहुने छ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढी आउने जोखिम छ त्यो बेलामा यात्रा नगरे त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढी नआउने अनुमान गरिएको छ त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने। अब त्यति गर्दा गर्दै पनि कहिले फेरि आउन सक्छ, त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला। त्यो भनेको चाहिँ अब बिचमा 2 दिन 3 दिन रोकिनु पर्ला अरे, त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने, किनभने खानेकुरा भयो भने त कहाँ अन्नगन्डारोमा रोकिनु पर्ला अरे, अनि झाडा बाला लाग्दा अरे, त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने आफूलाई मात्रै होइन आफूसँग गएको साथीलाई पनि समस्या हुन सक्छ नि त। हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्नन्, एउटा दुईवटा पानी बढी बोकेर हिँड्ने र फिर यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता 3-4 वटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ। कि
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जाजरकोटको पहाड़मा आँपको बगैँचा
3: लाखौं त्यही 25-30 हजार तरकारीबाट हुन्छ। अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौं, भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको।
0: पहाड़मा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौंमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ तर पहाड़ी जिल्लामा पनि आँपको बगैंचाबाट लाखौं आमदानी कसरी सम्भव भयो जाजरकोटको नलगाड नगरपालिका 7 चाम खेतमा रहेको सहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ
6: अब यो आँप लगाएर के गर्ने बच्चाहरूलाई के गरी खुवाउने रोटी गहुँ मकै छर्यो भने खाना पुग्छ यसले पुग्दैन भन्ने थियो यो बिस्तारै यसको अब महत्व बुझ्दाखेरि सबैले लगाएर खान थालेर किन्न थालिसकेपछि हामीलाई गहुँ मकै लाउन जाँगरै लागेनन्
7: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउन पुग्छ र भन्ने हुन्थ्यो अनि कहिलेदेखि चाहिँ ओहो यो त आँपै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो
6: पहिला 57 सालमा लगायौं हामीले बुटा 57 सालमा दे सुरु गर्यौं बुटा लगाउन त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौं
7: सुरुमा 57 सालमा 10 वटा बुटा
6: 57 सालमा 10 वटा बुटा लगायौं अलि उता पाछौमा लगायौं पाछौमा फरेर त्यसपछि बेसी त्यतातिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गर्यौं त्यसपछि बिस्तारै त्यतातिर फल्यो अनि यो रारी बजारमा भयो बिक्री हाम्रो पहिला 150 रुपियाँ केजीले भका भक डोगामा लग्दै बोक्दै यातायात थिएन मान्छे लगाउने जीप टिप्ने अनि त्यही छार्याउने
7: रारी बजार भनेको यो रुकुमको मुसिकोट
6: रुकुम रारी
7: सुरुमा 10 बोट अहिले चाहिँ कति बोट पुगेको छ
6: अहिले त हाम्रो यो सबै 18 रोपनीमा अरे दुइटैको 1200 जति छ बुटा
7: यो 1200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ
6: पोहोर सालसम्म लगाउँदै थियौँ अब सबै त फलेकै छैन अब यिनी फलेका अब बुटाहरू पनि धेरै ग्याप ग्याप गराएर लगायौँ एकैचोटि लगाइदिए अब केही किसिमको मूल्याङ्कन हुन्थ्यो अब बीचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रष्ट भएको छैन अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने
7: अहिलेसम्म मध्ये सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो
6: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा हामीले पछि लगायौँ बुवाको चाहिँ धेरै अगाडि लगाएछ बुटाहरू पनि ठुला छन् तिनी 52 सालमा लगाएका बुटा बुवाका तिनी ठुला बुटा मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन उतातिर त उता ससुर बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो अब बुटाहरू ठुला हुँदैछन्
7: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो
6: लगानी अनुसारको ठिकै हो सर यसमा मेहनत पनि त्यति गर्नु पर्दैन दुःख पनि त्यति नहुने तरकारी बालीको जस्तै गोडमेल गर्न अब ब्याड जमाउन सिँचाइ गर्न नपर्ने

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
2: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
3: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
4: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
3: उता हेर त भान्जा,
4: हेरिरहेको छु त मामा।
3: के देखेउ त भान्जा?
4: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
3: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
5: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
6: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17 97-510-97-778।
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: रेडियो धादिङ 106.1 गर्जको साथै इन्टरनेट अनलाइन को www.radiodhading.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 38 बजेको खबरमा म वेगको नमस्कार। खबरको सुरुमा मुख्य खबर। उत्तरी धादिङमा अविरल वर्षासँगै आएको बाढ़ीले दुईजना बेपत्ता। मनसूनको समयमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर भएर लाग्नुपर्ने सांसद श्रेष्ठको सरकारलाई ध्यानाकर्षण। खनियावासको ल्याक्सेकुण्डमा साउन 1 गते छैठौं पौड़ी प्रतियोगिता हुने। शेयर बजार शुक्रबार पनि घट्यो। र गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन। अब पूरा खबर। उत्तरी धादिङको रुबीघाली गाउँपालिका वडा नम्बर 4, 5 र 6 को बीच बाटो बग्ने आँखु खोलामा आएको भीषण बाढ़ीले दुईजना श्रमिक बेपत्ता भएका छन्। बिहिबार राति परेको अविरल वर्षापछि आएको बाढ़ीको कारण गोरक्ष हाइड्रो पावर नजिक खोला तर्ने क्रममा ती दुईजना श्रमिक बगाएका हुन्। बेपत्ता हुनेमा सोही हाइड्रो पावरमा काम गर्ने डडेल धुराका रमेश बहादुर पाण्डे र रौतहटका नवीन हुसेन मन्सुरी बेपत्ता भएका हुन्। घटनापछि स्थानीयवासी सुरक्षाकर्मी तथा सम्बन्धित निकायले खोजी तथा उद्धार कार्य तीव्र पारेको छ। यस्तै धादिङ निर्वाचन क्षेत्र नम्बर 2 निर्वाचित सांसद बुधनारायण श्रेष्ठले घटनाको विषयमा सरकारलाई ध्यानाकर्षण गराउनु भएको छ। आज शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद श्रेष्ठले घटनाको विषयमा जानकारी गराउनु भएको हो। बेपत्ता मजदूरको तीव्र खोजी गर्न र मनसूनको समयमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो।
1: दुखद घटना धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर 2 रुई भ्यालीबाट प्राप्त भएको छ। आज गए राति स्थानीय खोलामा आएको बाढ़ीले रुबी भ्याली गाउँपालिका स्थित गोरक्ष हाइड्रो पावरमा कार्यरत दुईजना मजदूरहरू डडेलधुराका रमेश बहादुर पाण्डे र रौतहटका नवीन हुसेन मन्सुरीलाई बेपत्ता बनाएको छ र उहाँको स्थानीय सरकारबाट खोजी कार्य भइराखेको छ र म यो सन्दर्भमा स्थानीय सरकारलाई अझ स्थानीय प्रशासनलाई अझ प्रभावकारी रूपमा खोजी कार्य अगाडि बढाउन अनुरोध गर्दै विशेष गरिकन यो कामदारको सुरक्षाको व्यवस्था, उहाँहरूको बीमाको व्यवस्था र उहाँ काम गर्नुभन्दा अगाडि कार्य सम्झौता गर्ने व्यवस्था गर्ने काम चाहिँ सबै हाइड्रो पावरहरू अथवा निर्माण कम्पनीहरूले गर्नुपर्ने आवश्यकता देखिएको छ। यो धेरैले गरेको छैन।

0: र त्यस्तै उहाँहरूको पारिश्रमिक पनि समयमा भुक्तानी हुने गरेको छैन। यो समस्याहरू धेरै हाइड्रो पावरबाट हामीले छलफल गर्दा कामदारहरूबाट आएको गुनासोहरू थिए, यसलाई समाधान गर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु। त्यस्तै विपदको समय आएको हुनाले देशभरि यस्ता खालका घटनाहरू हुन सक्छन्, यो दुःखद घटनाहरू नहोस्, त्यसको विपदको तयारी पूर्व तयारी राम्रोसँग गर्नको लागि म सरकार समक्ष हार्दिक आग्रह पनि गर्न चाहन्छु।
1: निरन्तरको वर्षा कारण नदी तथा खोला नालामा पानीको बहाव अत्याधिक बढ़ेकाले अनावश्यक रूपमा खोला वा नदी तर्ने प्रयास नगर्न तथा अत्याधिक सतर्कता अपनाउन स्थानीय तहले सबैमा अनुरोध समेत गरेको छ। उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नम्बर 3 कोरी स्थित ऐतिहासिक तथा पर्यटकीय ल्याक्चे कुण्डमा यही साउन 1 गते छैटौं संस्करणको पौडी प्रतियोगिता आयोजना हुने भएको छ। ल्याक्चे कुण्ड संरक्षण समाज खनियावास 3 कोरीको आयोजनामा हरेक वर्ष चाहिँ यस वर्ष पनि कुण्डको संरक्षण प्रचार प्रसार तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि आयोजकले जनाएको छ। प्रतियोगितामा महिला र पुरूषतर्फ विभिन्न उमेर समूहका प्रतिस्पर्धीहरू सहभागी हुनेछन्। प्रतियोगितामा स्थानीय युवा युवतीसँगै विभिन्न स्थानबाट आउने प्रतियोगी र आन्तरिक पर्यटकको समेत उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ। स्थानीयका अनुसार ल्याक्चे कुण्ड अत्यन्तै पुरानो तथा ऐतिहासिक जलाशय हो। स्थानीय जनविश्वास अनुसार यो कुण्ड संसारको सृष्टिसँगै अस्तित्वमा आएको मानिन्छ। किम्वदन्ती अनुसार विगतमा कुण्ड निकै गहिरो थियो, तर माथिल्लो भागबाट ठूलो पहिरो खसेपछि यसको धेरै भाग पुरिएको विश्वास गरिन्छ। ल्याक्चे वा लक्चे नामको एउटा लहरामा फल्ने फलको नामबाट नै यस कुण्डको नाम ल्याक्चे कुण्ड रहन गएको हुन सक्ने स्थानीयहरूको भनाइ छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से शुक्रबार 1.13 अंकले घटेर 2600.78 बिन्दुमा झरेको छ। शुक्रबार लगानी उत्पादन तथा प्रशोधन माइक्रो फाइनेन्स म्युचुअल फण्ड निजीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। शुक्रबार 135 कम्पनीको शेयर घटेकोमा 120 बढ़ेको छ। यस्तै 19 कम्पनीको शेयर घटबड़ भएको छैन। भगवती हाइड्रो पावर एनआईबीएल स्टेबल फण्डको शेयर 7.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 10.66% बढ़ेको छ। शुक्रबार नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। बिहिबार 4.61 अर्ब कारोबार भएकोमा शुक्रबार 367 कम्पनीका 1,06,00,000 किता शेयर 6,86 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2.5 महिना यताकै धेरै हो। यसअघि गएको वैशाख 9 गते 7,81 अर्ब रूपियाँको शेयर किनबेच भएको थियो। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
2: अब ब्रेकको साथमा
3: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
4: होइन हेरे बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
1: विश्रामपछि अब बाँकी खबर। सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायक महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरूङले प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरूङले 5 सदस्यीय छानबिन समिति गठन गरेको बताउनुभयो। उहाँको अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरूङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। बिहिबार ज्वलनपछि वीर अस्पताल पुर्याइएका मुगुको सोरो गाउँपालिका 1 घर भई भक्तपुरमा बस्दै आएका 25 वर्षीय नेपालीको शुक्रबार बिहान उपचारका क्रममा ज्यान गएको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनु पर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत सभापति थापाले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीड़ा र हाम्रो मानवीय संवेदनासँग जोड़िएको विषय रहेको उल्लेख गर्नु भएको छ। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोड़िएको गम्भीर विषय हो, उहाँले लेख्नु भएको छ। थापाले आमी युवाले भोग्नु परेको निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावनाबारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ। बिहिबार जलनबाट घाइते भएका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। विपन्न समुदायलाई लक्षित गरी लागू भएको जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म 38,938 आवास हस्तान्तरण भएको सरकारले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादेले यो जानकारी गराउनु भएको हो। उहाँको अनुसार अहिले 8,359 आवास निर्माणाधीन अवस्थामा रहेका छन्। उहाँले अहिलेसम्म 55,970 आवास स्वीकृत भएको बताउनुभयो। मन्त्री बादीका अनुसार प्रदेशगत रूपमा कोशीमा 5,416 आवास हस्तान्तरण भए 657 निर्माणाधीन रहेका छन्। मधेसमा 15,534 आवास हस्तान्तरण भई 5,248 निर्माणाधीन रहेका छन्। बागमतीमा 2076 आवास हस्तान्तरण भई 147 निर्माणाधीन रहेका छन्। गण्डकीमा 2021 आवास हस्तान्तरण हुँदा 159 निर्माणाधीन। लुम्बिनीमा 6,522 आवास हस्तान्तरण हुँदा 5,037 निर्माणाधीन। कर्णालीमा 4,344 आवास हस्तान्तरण हुँदा 1,134 निर्माणाधीन तथा सुदूरपश्चिममा 3,018 आवास हस्तान्तरण हुँदा 446 निर्माणाधीन रहेका छन्। प्रतिपक्षी दल नेकपा नेपाली कांग्रेस नेकपा एमाले र रापरपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा बिहिबार आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र ज्यान गुमाएका युवाको विषयमा शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गरेका छन्। नेकपाका सांसद पार्वती विक वर्षमान पुन लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनु भयो। त्यस्तै यो घटनामा राज्य किन मुखदर्शक बनेर बसेको छ भन्दै कांग्रेसले प्रश्न गरेको छ। कांग्रेसी सांसद वासुना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनु भयो। त्यस्तै एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। प्रतिनिधि सभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले राज्य ले लिने ट्राफिक जरिमाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै रापरपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ। सरकारले दक्षिण पूर्वका कम्बोडिया म्यानमार लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 नेपालीको उद्धार गरेको जनाएको छ। परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले कम्बोडियाबाट 709 म्यानमारबाट 113 लाओसबाट 8 र थाइल्याण्डबाट 6 उद्धार भएको जानकारी दिनुभयो। दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधिभन्दा धेरै बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडिया सरकारले 602 शुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताउनुभयो। आर्थिक कूटनीतिलाई सघन रूपमा सञ्चालन गर्न आर्थिक वर्ष 2081-82 भारत चीन अमेरिका बेलायत अस्ट्रेलिया जापान जर्मनी बेल्जियम दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स यूएई गरी 10 र यो वर्ष बाँकी 10 गरी अहिले 20 देशका लागि छुट्टा छुट्टै रणनीति तयार पारेको उहाँको भनाइ छ। मन्त्रालयले नेपाली नागरिकलाई सहज सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालय र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको पनि जनाएको छ। राहदानी सेवालाई समय सापेक्ष भरपर्दो र प्रविधि मैत्री बनाउन तथा नागरिकलाई सहजै सेवा उपलब्ध गराउन सरकारले राहदानी ऐन 2076 पहिलो संशोधनको विधेयक सर्वसाधारणको राय प्रतिक्रियाका लागि वेबसाइटमा राखेको छ भने राय परामर्श एवं सहमतिका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेश गरेको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। उत्तरी धादिङमा अविरल वर्षासँगै आएको बाढ़ीले दुईजना बेपत्ता। मनसूनको समयमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर भएर लाग्नुपर्ने सांसद श्रेष्ठको माग। प्याचे कुण्डमा साउन एक गते छैठौं पौडी प्रतियोगिता हुँदै शेयर बजार शुक्रबार पनि घट्यो र गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन दक्षिण पूर्वका देशबाट 836 जना नेपालीको उद्धार यसका साथै अहिलेलाई खबर यति नै भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछु प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेक बिदा हुन्छु नमस्कार।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली, निलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको 9 बज्यो
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका

आवाज रेडियो धादिंग 106 मेगाहर्ट्ज़।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813871300। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका

0: हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सुबिसको इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट।

नमस्ते नमस्ते सर जय मसीह निशा स्थानीय तपाईको साथमा तपाईको आफ्नै मित्र तपाईको सँगसँगै कुरा गर्न रेडीको सही नजिकमा यो बयान टुकुलका हाजिर भइसकेको छु मलाई लाग्छ तपाईको नजिकमा रेडीको साथ छैन तपाईको घर दैलोमा हेर्नु त तपाईको अगाडि टुसुक्क बसेर कपमा तातो चिया लिँदै सुरुपक्दै गफ गरेको जस्तो लागिरहेको छ। यो बिहानी तपाईँको निम्ति महत्वपूर्ण समय र अवसर पनि हो, र विशेष गरी तपाईँले यी दिन र समयहरूमा हेर्नुहोस् त तपाईँको वरिपरि पानी झन् परिरहेको हुनसक्छ। कतिजना दाजुभाइ दिदीबहिनी किसानी दाजुभाइ दिदीबहिनी कदाल बोकेर अनि चाँदै बोकेर बिस्तारै प्रकारले तपाईँ ओह्राल झर्दै हुनुहुन्छ होला, रोपाई गर्नु पर्यो भन्ने सोच र विचार हुन्छ। कतिजना मानिसहरू के गर्ने, यो समय काम गर्ने फुर्सद पनि छैन नि, होइन हो, काम गर्नै पर्छ, काममा व्यस्त हुनुहुन्छ, र कतिजना सुधीरहनु भयो हुनसक्छ, कतिजना खेती किसान छैन के गर्ने सुन्नु पर्यो सोच र विचार हुनुहुन्छ। तपाईँ आफ्नो ठाउँमा जुन प्रकारले अघि बढ्दै हुनुहुन्छ यो महत्वपूर्ण समय हो। यसो हेर्नुहोस् त टाढी खेतमा रोपाई गर्नुपर्ने छ, तर के गर्ने आवश्यकता हो, के आवश्यकता तपाईँ सोच्नुहुन्छ होला। पानी पानी मूल फुटेको छैन, गाह्रो पनि छ, त्यही पानीको पर्खाइमा धेरैजना दाजुभाइ दिदीबहिनी हुनुहुन्छ होला। किन हो, पानीको मूल नभएको कारणले गर्दा हाम्रो रोपाई त यसपालि नहुने हो भन्ने सोच र विचारमा पनि हुन्छ। तर जे होस् जुन प्रकारले तपाईँ काम गर्दैछ जता हुन्छ जे गर्दै हुनुहुन्छ यो तपाईँको निम्ति महत्वपूर्ण समय र अवसर पनि हो, र यो बिहानी तपाईँ यस समय विशेष गरी ध्यान दिनुपर्ने कुरा पनि हुनसक्छ। यो बर्सातको समय हो, पानी कुन बेला पर्छ थाहै हुँदैन, त्यसकारण तपाईँले यताउता तपाईँ जानुहुँदा विचार गर्नुपर्ने हुन्छ, तपाईँले ओह्राउ लिनुपर्ने हुन्छ, होइन पानी पर्ने बेलामा तपाईँ ओर्नु पर्यो, छाता नभइकन अरू कुनै पनि त्यस्तै ओह्राउ चिजहरू छ भने ओर्न ओर्नुको निम्ति तयारीको साथमा अघि बढ्नुपर्ने छ। त्यो तपाईँको आवश्यकता हो, जो तपाईँ ती आवश्यकतालाई तपाईँले पूरा गर्नुहुन्छ तपाईँ सुरक्षित रहनुहुन्छ नि, होइन। मानिसको जीवनमा आवश्यकताले कहिले पनि छोड्दैन, के तपाईँले ती आवश्यकताले छोडेका छन्, एकपछि अर्को थपिएका हुन्छन्। विशेष रोपाई सिद्धिएपछि त्यो आवश्यकता हुन्छ, ओहो मलजल गर्नु पर्यो, पानी लाउनु पर्यो, त्यति मात्र होइन हो, गोडमेल गर्नु पर्यो, त्यसो बिस्तारै हेर्दै जानु त धेरै आवश्यकताहरू छ नि। यो जीवनमा आवश्यकता भन्ने कुरो महत्वपूर्ण कुरा हो। हाम्रो जीवनमा धेरै प्रकारका आवश्यकताहरू हुन्छन्, कति आवश्यकता त आफ्नै महत्वपूर्ण हुन्छ, तत्कालै गर्नु गर्नुपर्ने आवश्यक हुन्छ, नभई नहुनुपर्ने नहुने आवश्यकताहरू पनि हुन्छन्, केही समयभित्रै चाहिने आवश्यकता हुन्छन् भने कोहीको कुनै आवश्यकता कोहीको झट्टै तत्कालै चाहिने आवश्यकताहरू हुन्छ, होइन। यता आवश्यकताले मानिसलाई विचार गर्नुहोस् त जीवनमा काम गर्नुको निम्ति प्रोत्साहन दिँदछ कतिजनालाई, ती आवश्यकताको कारणले गर्दा मानिसमा काम गर्नुपर्छ भन्ने सोच र विचार पनि आइरहेको छ। यस्ता आवश्यकतामा हामीले के गर्न सक्छौ, यस्ता आवश्यकता मानिसको निम्ति किन हो, यस्ता आवश्यकताहरूमा तपाईँ म कसरी अघि बढ्ने, र ती आवश्यक

दि सहायता पनि गर्नेछ। यी र यस्ता यस्तै महत्वपूर्ण विषयको बीचमा रहेर यो बयानी तपाईँले मेरो कुराकानी हुनेछ। तपाई रेडियोको नजिक रहनुहोला, म तपाईँको आफ्नै भाइ र तपाईँले सुन्दै हुनुहुन्छ बिलिउड स्टेन्चर धादिङ बेसीद्वारा प्रस्तुत तपाईँका आफ्नै नौलो रेडियो कार्यक्रम आत्मिक यात्रा।

यो महत्वपूर्ण कार्यक्रम तपाईँको निम्ति आश्वासन कार्यक्रम हुन सक्छ। तपाईँ यो कार्यक्रमलाई विशेष गरी विचार गर्नुहोस् त। ओहो, यो कार्यक्रमद्वारा तपाईँको जीवनमा पाएका तपाईँको आशिषहरूलाई तपाईँले याद गर्नुहोस्। जुन आशिषहरू तपाईँको निम्ति महत्वपूर्ण हुन सक्छ, जुन आशिषहरू तपाईँको निम्ति आशिषमय बन्न सक्छ र तपाईँ यो आशिषद्वारा अघि बढ्न सक्नुहुनेछ मित्र। यो आशिष तपाईँको निम्ति महत्वपूर्ण समय र अवसर सँगसँगै यो जीवनलाई सही मार्गमा डोर्याउने एउटा मार्ग निर्देशन पनि हुन सक्छ। यो कार्यक्रम विषयवस्तुतर्फ प्रस्तुत गर्नुभन्दा अगाडि तपाईँको बीचमा यो मिठो संगीतमय यात्रालाई तपाईँको माझ छोड्नु पनि हुन्छ। यो मिठो गीत संगीत तपाईँ माझ छोड्दै म तपाईँबाट केही समय ओझेल बन्न चाहन्छु है त।

तपाईले यो महत्वपूर्ण गीत संगीतलाई सुन्दै हुनुहुन्थ्यो। यो आशिषमय र आशिषपूर्ण गीत संगीतले जसले तपाईँको जीवनलाई छुट्टै आनन्द दिन्छ। होला गीत संगीत भन्ने साथ मान्छेको जीवन पनि छुट्टै आनन्द दिने एउटा रमाइलो संगीत मात्र नभइकन यसले तपाईँको जीवनलाई र शिक्षा दिनेमा काम पनि गर्छ। जुन गीत संगीत ख्रिस्टको सन्देशमूलक र ख्रिस्टलाई महिमा र प्रशंसा दिने गीत संगीत आफ्नो जीवन जुन प्रकारले तपाईँले अहिले सुन्दै हुनुहुन्थ्यो यसद्वारा तपाईँले आउने आशिष तपाईँको जीवनमा तपाईँले बढ्नुले मौका र अवसर मिलेको छ। विशेष यो समयले यसरी तपाईँको बीच मैले कुराकानी गरिरहेको छु। मित्र, हरेक मानिसलाई आवश्यकता हुन्छ जीवनमा समस्या र कठिनाईको बीचमा तपाईँ अघि बढ्नुपर्ने हुन्छ र बढ्दै हुनुहुन्छ। मानिसको जीवन तपाईँले विचार गर्नुहोस् त, मानिसलाई यो जीवनमा याद गर्ने भने नमरुन्जेल हामीलाई धेरै कुराको आवश्यकता पर्छ नि। यो संसारमा भौतिक शरीर रहन्जे होइन, यो भौतिक शरीरको जीवनपछि पनि अन्त्य भएपछि पनि तपाईँ र मेरो निम्ति आवश्यक कुरा छ, त्यो हो तपाईँले मेरो आत्मा कहाँ जाने होला, स्वर्ग या नर्क, यो आवश्यकता कुरो हो होइन। जीवनको निम्ति अनेक कुराहरू चाहिन्छ मानिसको जीवनमा, चाहिँदैन तपाईँलाई आवश्यकता ठिक छैन र हरेक चिजहरू चाहिँदैन। आवश्यकता पूरा गर्नका निम्ति नै मानिसले यस धरतीमा परिश्रम गर्नुपर्छ, मेहनत गर्नुपर्छ, काम गर्नुपर्छ, पसिना झार्नुपर्ने हुन्छ, नङ्ग्रा ख्याउनु पर्ने हुन्छ होइन। यदि जीवनमा केही नचाहिने भए र सबै कुरा आवश्यक हुने भए जीवनको कुनै अर्थ नै हुने थिएन कि कसो कुनै पनि अर्थ हुने थिएन, जीवनको के अर्थ हुन्छ र हुने थिएन। सबै कुरा सजिलै र आवश्यक नहुने हुनाले नै त यस संसारमा हामीले परिश्रम गर्नुपर्छ, मेहनत गर्नुपर्छ, दुःख गर्नुपर्छ, हो पसिना छाप्दै दौडधुप गर्नुपर्छ, यता उता हिँड्नु परिरहेको छ होइन के कसो, यताउता कुद्नु परिरहेको छ, तछार मछार मान्छेको हुल्का हुल बस्ती बस्ती मात्र होइन गाउँ सहर चोक चोकमा यताउता दौडिरहेको छ। कस्तो कस्तो अनुभवहरू गर्नुपर्छ यसले हाम्रो जीवनलाई कस्तो मिठो बनाउँछ होइन र छिट्टै आनन्द दिन्छ नि। यो जीवनको स्वाद तपाईँ मैले त्यो बेला चाहिरहेको हुन्छ जुन बेला तपाईँको र मेरो निम्ति आवश्यकता कुराहरूलाई तपाईँ र मैले पूरा गर्नको निम्ति परिश्रम र मेहनत गरिरहेको हुन्छ। अनि त्यो बेला जीवनको स्वाद के हो, दुःख के हो भन्ने कुरो तपाईँ मैले विचार गर्न सक्छु। आवश्यकता पूरा नहुँदा कतिचोटि मानिसहरू दुःखी थिए हुन्छ, निराश मान्छन्, आफ्नो अवस्थालाई सोचेर सम्झेर मानिसहरू सुस्केर हाल्छन् कि होइन होइन, ओहो खुइया गरेर जान्छ, के गर्ने हो, यस्तो आफ्नो भाग्यलाई मान्छेले दोष्याउँछन् पनि, मेरो भाग्य नै यस्तो रहेछ खत्तम। धेरै वर्ष अगाडि मैले एउटा गीत सुनेको थिएँ एकजना दाइले गाउनुभएको, त्यो गीतमा को भाव यस्तो थियो, मेरो स्वर त्यति राम्रो छैन तर पनि तपाईँको बिचमा त्यो गीत सानो टुक्का मात्रै भन्न चाहन्छु। भाग्यलाई दोष्याउने होइन, कर्मलाई धिकार्ने होइन, कृष्णमय जीवन नभएपछि यो जीवन यस्तै भनेर भन्दै हुन्थ्यो। साँच्चै मान्छेहरू भाग्यलाई दोष्याउँछन्, कर्मलाई धिकार्छन् र आफ्नो जीवन के हो भन्ने कुराको अर्थ नबुझेको कारणले मानिसको जीवनमा समस्या संघर्ष दुःख र कष्ट नै कष्टले घेरिरहेका हुन्छन्। त्यसकारण तपाईँ मैले भाग्यलाई दोष्याउनु हुँदैन, आफैले मानिसहरू सदार छन् त्यसकारण ओहो खत्तम नजन्मे होइन खत्तम यस्ता आफैले आफूले मानिसहरू सरिरहेको छ, निराश भएर बस्छन्। कतिचोटि त मानिसहरू यस्तो अवस्थामा के गर्नुपर्ने होला भनी अलमल्ल पर्दछन् के कसो, त्यस्तै समस्याहरू छैन र यस्तै समस्या मानिसको जीवनमा छ नि। तपाईँ पनि कतै यस्तै समस्या र अप्ठ्यारामा तपाईँ जिउँदै हुनुहुन्न,
त्यसकारण तपाईले विचार गर्नुहोस्, हामी सबैले विचार गर्नुहुन्छ कि एउटा कुरा याद राख्नुहोस्, हाम्रो जीवनका कमीहरूले परमेश्वरलाई हाम्रो जीवनमा काम गर्ने मौका तपाईँ मैले दिइरहेको हुन्छ भन्ने कुरो तपाईँ मैले बुझ्नुहुँदैन। हाम्रो जीवनका कमजोरीहरूमा परमेश्वरले तपाईँ मलाई सहायता गरिरहनु भएको हुन्छ र तपाईँको आवश्यकता, तपाईँको समस्या, तपाईँको कमी कमजोरी चाहे जे नै भए पनि, जे जस्तो सुकै समस्याहरू भए पनि तपाईँको त्यस्तो अवस्थामा परमेश्वरले तपाईँको जीवनमा काम गर्न सक्नुहुन्छ, तपाईँको जीवनमा परमेश्वरले काम गर्न सक्नुहुन्छ। यसले भन्नुभयो मानिसको निम्ति जुन कुरा असम्भव छ, याद गर्नुहोस्, मानिसको निम्ति जुन कुरा असम्भव छ त्यो परमेश्वरको निम्ति सम्भव छ। असम्भव भन्ने कुरो परमेश्वरमा केही पनि छैन, सबै कुरो मानिस परमेश्वरमा सम्भव छ। यसले यो पनि भन्नुभयो विश्वास गर्ने सबै व्यक्तिको निम्ति सबै कुरा सम्भव छ। विश्वास गर्ने मानिसको निम्ति असम्भव भन्ने कुरो केही पनि छैन, सम्भव छ। परमेश्वर उहाँका धेरैजना भक्तहरूलाई, विश्वास गर्ने व्यक्ति मानिसहरूले जीवनमा काम गर्नुभएको उदाहरण हामी प्रत्यक्ष रूपमा देख्न सक्छौ, उहाँहरूको गवाईद्वारा ती कुराहरूले थाहा पाउन सक्छौ। यो संसारमा यस्तो व्यक्ति कोही छैन जसलाई केही चाहिँदैन, आवश्यकता भन्ने कुरो केही छैन, केही चाहिँदैन, कुनै किसिमको आवश्यकता नभएको व्यक्ति यो संसारमा छैन। सबैलाई केही न केही आवश्यकता भएको हुन्छ र चाहिरहेका हुन्छन्, त्यसकारण सबैलाई आवश्यकता छ, सबैको जीवनमा आवश्यकता छ, आवश्यकता नभएको ठाउँ नै छैन। त्यसकारण ओहो तपाईँ विचार गर्नुहुन्छ मलाई मात्रै यस्तो भयो, मलाई मात्रै समस्या छ, मेरो निम्ति मलाई मात्रै आवश्यकता हो भन्ने कुरो तपाईँले ठान्नु हुँदैन। सबैको निम्ति सबैले नै आवश्यकता छ र यो आवश्यकता बिना तपाईँहरू म यस संसारमा रहन सकिरहेको हुँदैन। प्रत्येकलाई आवश्यकता छ किनभने आवश्यकता बिना मानिसहरू यस संसारमा रहनै सक्दैन। हरेक मान्छेलाई आफ्नो आवश्यकता छ नि। तपाईँलाई रोगबाट निको हुनु परेको छ होइन, हुनसक्छ तपाईँलाई रोगबाट निको हुनु परेको छ, सायद तपाईँको विचार गर्नुहोस्, सायद तपाईँको विवाह हुन सकिरहेको छैन होला। धेरैजना विचार गर्नुहुन्छ ओहो मलाई ठिक भन्नुभयो भन्ने सोच पनि हुनुहुन्छ, गर्दै हुनुहुन्छ, या सायद तपाईँको काम अधुरो रहेको छ होला, छोरा छोरी बढाएका छन् होला, पति अथवा श्रीमान रड्या होला, पत्नीले तपाईँलाई प्रेम गरेको छैन होला, होली याद गर्नुहोस् पतिले प्रेम गर्दैन होला, जीवनलाई डर दुःख पीडा समस्याले घेरेको छ होला, हुनसक्छ तपाईँको मानसिक समस्याको सामना गर्न तपाईँले दिन प्रतिदिन तपाईँको जीवन मानसिक समस्याको सामना गर्न परिरहेको होला, तपाईँको परिस्थिति तपाईँको जीवनको अवस्था चाहे जस्तो सुकै भए पनि यदि तपाईँले प्रभु येशूमा आफ्नो जीवन समर्पण गर्नुभयो र विश्वास गर्नुभयो भने उहाँले तपाईँको जीवनमा काम गर्ने मौका पाउनुहुनेछ र परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ।